0: प्रबन्ध निर्देशक नागेन्द्र शाहले भने एक भदौ भित्रै आपूर्ति सहज हुने दावी गर्नुभएको छ। यसैबीच बुटवल र भैरहवामा आज पनि आल निगमले ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ। नेपाल आल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवालीले बिहान 10 बजेदेखि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस र भैरहवाको राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेड परिसरबाट ग्यास बिक्री गरिने जनाएको हो। निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, वृद्ध वृद्धा, क्रियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी र ग्यास नपाएर चुलो नबलेको गुनासो गरेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गरिने जनाएको छ। यता खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री सहज बनाउन सरकारलाई राष्ट्रिय सभाले ध्यानाकर्षण गराएको छ। खाना पकाउने एलपी ग्यासको आपूर्ति र बिक्री सहज बनाउन सांसदहरूले ध्यानाकर्षण गराएका हुन्। भैरहवामा बुधबार दिनभरि नै ग्यास पाउनका लागि उपभोक्ताहरू लाइन बसेका दृश्य देखिन्थे। सहकर्मी बिन्दु भट्टराईको रिपोर्ट।
1: झमझम झरी लागेर छाता उन्ने समयको रूपमा बुझिने श्रावण महिनामा टन्टलापुर घाम लागेको छ। घरमा चुलो निभेपछि आम उपभोक्ता यति बेला बिहानैदेखि त्यही टन्टलापुर घाममा छाता ओढेर सड़क तथा पसलमा ग्यासको प्रतीक्षा गर्दै लाइन लागेका छन्।
2: यहाँको मान्छे भोक नै मर्ने, इन्डियामा यताउता लग्दै लग्दै उ गरेछन्। बहुत दुःख छ, मान्छे कहाँ कहाँ आटाएर घाममा एकदम 2 घण्टा 4 घण्टा बसिराखेछ। यता जाओस् त्यता जाओस् कहीँ जल्दी पाएको छैन।
1: कोटीहवाबाट भैरहवा ग्यासका लागि पुग्नु भएका सूर्यप्रसाद रेग्मी 15 दिनदेखि ग्यासको खोजीमा हुनुहुन्छ। नजिकैको पसलबाट शुरू गर्नु भएको रेग्मी ग्यासकै खोजीमा बुटोलसम्म पुग्दा नपाएपछि मंगलबार भैरहवा पुग्नु भएको हो।
3: यसमा परिवर्तन आउला, अबको केही सुधार आउला, बिग्रेका गतिहरू बन्लान् भनेर हामीले त्यसरी 2/3 को सरकार बनाएर पठाइयो। तर आज यो दुःख, यो शास्ति हामीले भोग्नु परेछ। आज 15 दिनदेखि यो टन्टला पुरै घाममा भैँसो बोक्दै ठाउँ ठाउँ स्टेसन बुटोलसम्म पुग्यो। आज भैरुवा आइयो, दाउरामा पकाएर खान कठिन छ। र सुविधा भनेको के हो, दिनरात पानी परेको छ, पानी परेर दाउरा त्यसैमा भिजिराखेको छ।
4: हजुर,
3: भनेपछि आजभन्दा 25 वर्ष अगाडिको जुन कावत थियो त्यो कावत अहिले बनिरहेको छ। त्यो जनताले 25 वर्ष अगाडि जुन दुःख पाइरहेको थिए, त्यो त्यतिखेर त्यो सिस्टम थियो, त्यो दुःख भनिन्थेन, तर 25 वर्ष अगाडिको दुःख भन्दा अझ दुःख हामीले पाएको छौँ।
1: रूपन्देहीको भैरहवामा अवस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयबाट ग्यास बिक्री वितरण भइरहेको छ। बुटवल तथा भैरहवामा उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ग्यास सहजताका लागि प्रयास पनि भइरहेको छ। यो सकारात्मक कुरा हो, तर यसमा अझै सहज र सम्बन्धित निकायले सबैतर्फ समन्वयकारी भूमिका निर्वाह गर्न भने जरूरी छ।
0: सहकर्मी बिन्दु भट्टराईको यो रिपोर्टपछि अब बाँकी खबर प्रसंग। नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरूप मंगलबारदेखि उडान प्रशिक्षण शुरू गरेको हो। निगमका अनुसार आफ्ना फर्स्ट अफिसर पायलटहरूलाई एयरबस 320 जहाज मार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागि हो। यो प्रशिक्षण कार्यक्रम यही भदौ 3 गतेसम्म सञ्चालन हुँदैछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुखजुले यस कामका लागि प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलमा सञ्चालन भइरहेको प्रशिक्षण उडानबारे सम्पूर्ण सरकारवालाहरूलाई जानकारी गराइसकिएको बताउनुभयो। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यसअघि नै वैकल्पिक विमानस्थलको रूपमा राखेको छ। 2082 मक्सिर 3 गतेदेखि लागू हुने गरी निगमका जहाजहरू कुनै पनि कारणले डाइभर्ट गर्नुपर्ने अवस्थामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गरिने निर्णय भएको विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहले बताउनुभयो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन्। मसालका महामन्त्री मोहन विक्रम सिंहसँगको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ एकमा प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेपाली कंग्रेसले साउन बाह्रमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी छ। एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको छ। नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी भइरहेको छ। 83 सदस्यीय प्रदेशसभामा बहुमतका लागि 42 संसद आवश्यक पर्छ। एमालेका 29 र नेकपाका सभामुख सहित 13 सांसद रहेका छन्। कोशी प्रदेश सरकारबाट नेपाली कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार बसेको मन्त्री परिषद बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी 4 मन्त्री र 1 राज्यमन्त्रीले राजीनामा दिएका हुन्। एमाले नेकपा बीचको 3 बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै कंग्रेस बाहिरिएको हो। कोशीमा एमाले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, खानेपानी तथा सिंचाई र सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएको छ। यस्तै भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य र पर्यटन, वन तथा वातावरण मन्त्रालय कंग्रेसको नेतृत्वमा रहेको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार देशैभरि विभिन्न कार्यक्रम गरिएको छ। यो वर्ष दिवसको मूल नारा भिन्न परिवेश साझा आकांक्षा राखिएको थियो। युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाइएको हो। सन् 2000 संयुक्त राष्ट्रसंघको आह्वानमा अगस्त 12 तारीकका दिन यो दिवस मनाउने गरिएको छ। दिवस मनाउनुको मुख्य उद्देश्य भनेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस, पैरवी, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढ़ाउनु मुख्य रहेको छ। यस्तै साझेदारी एवं लगानी अभिवृद्धि गर्ने, युवा मन्त्री शासन प्रवर्धन गर्न सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैर सरकारी, निजी र निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु पनि मुख्य लक्ष्य रहेको छ। राष्ट्रिय जनगणना अनुसार नेपालका धेरै युवाहरू बाहिरिएको अवस्था छ। राष्ट्रिय जनगणना 2078 16 40 वर्ष उमेरसम्मको जनसंख्या 1,24,12,173 जना अर्थात कुल जनसंख्याको 42.5% रहेको

सन्ध्या थापा, अनिसा नेउपाने, प्राध्यापकहरू डाक्टर अशोक भण्डारी, मुक्तिनाथ गैरी लगायतले जिज्ञासा राख्नु भएको थियो। सहायक क्याम्पस प्रमुख खुमाकान्त पाण्डेको स्वागत रहेको कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जस्तोसुकै वर्गमा जन्म भए पनि जीवनको सफलता र प्रभाव परिश्रम गर्नेकै पक्षमा पर्ने बताउनु भएको थियो। नेपालमा विगत 13 वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरणले उद्योग विभागबाट पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाबाट उक्त उपकरणले पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो। उक्त पेटेन्ट सम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित विवरण अनुसार प्रविधि अनुसन्धानकर्ता तथा आविष्कारक रामप्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमालको नाममा उक्त पेटेन्ट जारी भएको छ। रिमाल दुवैले विगत 13 वर्षदेखि विभिन्न चरणमा विद्युतीय मतदान प्रविधिको अनुसन्धान, डिजाइन, विकास, परीक्षण तथा प्रयोग गर्दै आउनु भएको छ। कपिलवस्तुको बाढगंगा नगरपालिका वडा नम्बर 9 जिनुवा स्थित खोजीपुर सामुदायिक वनबाट प्रहरीले लुकाई छिपाई राखिएको अवस्थामा 6 नाल भरूवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलाश गर्ने क्रममा व्यवहारिसी अवस्थामा लुकाई राखिएका भरूवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुमारका अनुसार बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। र राष्ट्रिय खेलकुद परिषद राखेपाको बोर्डमा पहिलो पटक खेलाड़ीको वर्चस्व भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पछिल्लो पटक धनीराम चौधरी र ललिता नाथलाई मनोनयन गरेपछि बोर्डमा खेलाड़ीको उपस्थिति बढ़ेको हो। राष्ट्रिय खेलकुद विकास ऐन बमोजिम उक्त रिक्त सदस्य पदमा मन्त्री पोखरेलले मन्त्री स्तरीय निर्णयबाट दुईजनालाई मनोनयन गर्नु भएको हो। अहिले प्रशिक्षकका रूपमा कार्यरत धनीराम पूर्व राष्ट्रिय धावक हुनुहुन्छ। यस्तै पछिल्लो समय कर्णाली पश्चिम टोलीबाट पनि आबद्ध हुनुहुन्थ्यो भने उहाँ 400 र 800 मिटरको दूरीमा कीर्तिमानी मानिनुहुन्छ। यस्तै उहाँ पूर्व फुटबल खेलाड़ी गोलकिपर हुनुहुन्छ। बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठ पनि पूर्व टेबल टेनिस खेलाड़ी हुनुहुन्छ। बिहान 5:40 बजेको हाल खबरको अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। खाना पकाउने एलपीजी ग्यासको अभाव कायमै, एक हप्तामा सहज हुने निगमको दावी। बुटवल र भैरहवामा आज आयल निगमले प्राथमिकताका आधारमा ग्यास बिक्री गर्दै। पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता भंग गरेको आरोप। नेपाल सहित दक्षिण एशियामा राजनैतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव, आईएलओले पुष्टि गर्यो भनाई। मिनी सरकार निर्माणका लागि नेकपा मसालसँग ओली र प्रचण्डको सहमति, मुख्यमन्त्री आचार्यले यही भदौ 1 गते विश्वासको मत लिँदै। गौतम बुद्ध विमानस्थलमा वायु सेवा निगमको पायलट ट्रेनिङ शुरू, अपरेटिङ बेस राख्ने तयारी। नेपालमा बनेको विद्युतीय मतदान उपकरणलाई उद्योग विभागको मान्यता, कपिलवस्तुमा 6 नाल भरूवा बन्दुक बरामद। रूपन्देहीको राममणी क्याम्पसमा अन्तर्क्रियात्मक प्रशिक्षण सम्पन्न र राखेपा बोर्डमा पहिलो पटक खेलाड़ीहरूको वर्चस्व। 5:40 बजेको हाल खबर सकियो। रेडियो लुम्बिनीबाट अब केही बेरमै काठमाडौँबाट प्रसारण हुने सीआईएन साझा खबर सुन्न सकिन्छ। बिदा दिनुहोस्, नमस्कार।

0: अन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 28 गते बिहिबार, अगस्त 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको प्रतिपदा तिथि, गुला पर्व प्रारम्भ, विश्व सुलेखन दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रहरीको पोशाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नै नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सह

0: बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण भाका दिएको म्याद सकिँदा पनि सर्पको टोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
1: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा, बिचौलियाको हालीमुहाली।
0: अमेरिकाद्वारा बाल बालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनद्वारा आपत्ति। व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी। ब्राजिलमा प्राकृतिक वनस्पति घट्दा एल निनोको प्रभाव।
1: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने। पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा सुशासन र भ्रष्टाचार अन्त्यका लागि संसददेखि सरोकारवाला बीच चलिरहेको बहसको प्रसंग।
0: नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारी तथा निर्वाचन प्रहरीका लागि खरिद गरेका पोशाक लगायतका सामग्रीमा सार्वजनिक खरिद प्रक्रिया र खर्चमाथि प्रश्न उठेपछि संसदको सार्वजनिक खरिद अनुगमन समितिले छानबिन अघि बढ़ाएको छ। समितिले हिजो गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई बैठकमा बोलाएर खरिद प्रक्रिया लगायत तथा व्यवस्थापन बारे जानकारी लिएको छ। बैठकमा सांसदहरूले उजुरीका विषय गम्भीर रहेको भन्दै विस्तृत छानबिनमा जोड़ दिएका छन्। बैठकमा उपस्थित भएका गृह सचिव तथा दुवै आईजीपीले भने सार्वजनिक खरिद ऐन अनुसार नै खरिद गरिएको जिकिर गर्नुभएको थियो। बैठकले 15 दिनभित्र खरिद सम्बन्धी विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ। खास गरी प्रहरीको गत वर्षको खरिदको विषयमा छानबिनको माग गरिएको हो। तत्कालीन आईजीपी दीपक थापाको कार्यकालमा खरिद प्रक्रिया शुरू भएको थियो। निश्चित केही कम्पनी मात्रै मिल्ने प्राविधिक विषयहरू बनाइएको भन्दै उजुरीहरू परेको बताइएको छ। त्यस्तै एनसीएल आजियताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 करोड़ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन संचालक, एनसीएल आजियताका संचालक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण लिलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण लिलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय राज भण्डारी, कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण लिलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
1: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेखमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26.63 करोड़ 27 लाख 71 6,059 रूपियाँ र अग्रवाललाई 25,59,20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस तत्पक्षीको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो, त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाएर उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 सहितमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
1: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोलीसहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। सिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरी पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य सञ्चालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरोकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
3: एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिरता व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौं भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौं, हामी चाँडै ल्याइदिन्छौं। सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ, तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले अहिले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। उपभोक्ताले सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
4: चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
7: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाइएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बवई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
12: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अब खाली नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्ल्यास फ्लडको कुरा गर्छौँ हामी, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
1: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाव बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ। उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोई नसक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरापालक संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
0: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्र पृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागि खाद्य कम्पनी पशुपत पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
1: आर्थिक कारोबार दैनिकमा जेन्जी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नु भएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नु भएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदिन गाउँपालिका 1 का 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैची खेती गर्दै आउनुभएको छ। अघिल्लो वर्ष 30 मन अलैची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नु भएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थाले भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै 2/3 सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुस्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा बिसीले खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बाल बालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाब रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा उहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला 4 दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढ़ेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। रेडपाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25-26 गतेसम्म मदन भण्डारी स्पोर्ट्स एकाडेमीको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11औं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षतिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ चौधौं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष आठ वरियताका पुरूष एकलतर्फ समूह ए क्षतिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
0: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुने छन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका, नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
4: जनताहरूले जुन माध्यमबाट चाहिँ मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
14: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
4: जस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा, अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा, सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
14: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
4: फोन त 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गर्ने।
14: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
4: भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त बिरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीहरूले सहयोग गर्नु भएको।
14: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो बनाएर सचिवालयमा तपाईँले राख्नुभयो?
4: एकदम, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन तोकेर राखिदिएको छु।
14: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
4: त्यसबाट अब यस्तो हो, अब यसो हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको, जस्तो कसैलाई अब के स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
1: पर्सायकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
1: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
0: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ्दा पनि किसान घाटामा, बिचौलियाको हालिमुहाली।
1: अमेरिकाद्वारा बालबालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
0: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि, बुटोलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
1: साझा खबरको अन्तिममा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ, दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो सिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ उनी केही भन्दैछन्। ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिटिक्कै देखिँदैन त।
0: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999 549-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
4: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
5: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
7: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
8: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
6: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
9: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
6: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाकु मरिग्राम मा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एटीए द्वारा मान्यता प्राप्त मेसिनहरुको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थायराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मरिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-33-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जागरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
16: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
15: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
16: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
15: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98570-34-520।
17: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
18: हाम्रा सेवाहरू
17: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
18: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
17: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
18: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
17: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
19: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
20: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
21: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
22: हाम्रा सेवाहरू
21: जनरल फिजिसियन,
22: स्त्री तथा प्रसुति,
21: बाल रोग,
22: छाला तथा यौन रोग,
21: हार जोड्ने नसा तथा बाथ रोग,
22: टाउको तथा मनोरोग,
21: नाक कान घाँटी,
22: जनरल सर्जरी,
21: भिडियो एक्सरे,
22: डिजिटल एक्सरे,
21: ईसीजी,
22: डेन्टल तथा प्याथोलोजी,
21: फिजियोथेरापी
22: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
23: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
24: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
15: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
25: 98570-21-835।
26: नमस्कार हो नमस्कार नाई, ई बुढौती मे बुढा बुढी का बात कइल जाता? अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भाईल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
27: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता?
26: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
28: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
26: फल फूल और साग पात बच्चा के खाना साथ साथ
27: सब मिलके खियावल जाए,
26: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
27: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
26: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
27: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
29: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
0: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
1: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
1: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
8: स्वास्थ्यमा बटवल
25: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
8: असल अभ्यास देखि मिटेका कुरा
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
25: हरेक

0: आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दा बल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोडिने गर्दछौ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरेको 3% समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। सरकारले यो शुल्कबाट दुर्गम तथा विपन्न नागरिकका लागि शिक्षा र स्वास्थ्य सेवामा स्रोत जुटाउने उद्देश्य राखेको भए पनि निजी विद्यालय कलेज र अस्पताल संचालकहरूले यसले विद्यार्थी अभिभावक र बिरामीमाथि अतिरिक्त आर्थिक भार थोपर्ने भन्दै विरोध जनाएका थिए। यो महत्वपूर्ण विषयलाई सरकारको पछिल्लो निर्णय सँगसँगै कसरी हेर्ने, यसको प्रभाव निजी शिक्षा क्षेत्रको धारणा र आगामी चुनौती बारे छलफल गर्न यति बेला हाम्रो टेलिफोन सम्पर्कमा प्यार्सन रूपन्देहीका सदस्य तथा ब्रिटिश ग्रामर स्कूलका संस्थापक प्राचार्य एवं संचालक राजेन्द्र कुंवर हामीसँग हुनुहुन्छ। राजेन्द्र कुंवरज्यू, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
1: धन्यवाद प्रकाशजी।
0: यो सरकारले 3% समता शुल्क लागू नगर्ने भनेर निर्णय गरेको छ या भनौ खारेज गरेको छ, यो निर्णयलाई निजी शिक्षा क्षेत्रले कसरी हेरेको छ?
1: खास गरेर यो राज्यले 3% समता शुल्क लाउनुभन्दा पहिले नै अलिकति विचार विमर्श गरेर ल्याउनु पर्ने थियो। यो खास गरेर यो कर चाहिँ निजी शिक्षा मैत्री चाहिँ थिएन। वर्तमान अवस्थामा हामी सम्पूर्ण निजी संस्थाका सञ्चालकहरू यससँग सम्बद्ध सम्पूर्ण संगठनहरूका माध्यमबाट राज्यले खास गरेर सरकारले जुन यो समता शुल्क खारेज गरेको छ यसको लागि हामी सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सरकार
0: अब शुरूमा यो शुल्कको किन विरोध गर्नुभयो यहाँहरूले, मुख्य आपत्ति चाहिँ के थियो, खास गरी सरकारको उद्देश्य पनि खासै जुन हिसाबले चाहिँ शुल्क उठाउने भनिएको थियो र दुर्गम तथा विपन्न वर्गका लागि चाहिँ उपचार गर्ने अस्पतालको हकमा र यता शिक्षाको क्षेत्रमा उनीहरूलाई सहज ढंगबाट शिक्षा प्रदान गर्ने उद्देश्य चाहिँ पवित्र भावका साथ चाहिँ उठाउन थालिएको भनिएको थियो, तपाईँहरूको चाहिँ विरोध चाहिँ किन थियो?
1: यो भर्खरै नेपालको आर्थिक अवस्था पनि त्यति राम्ररी अगाडि बढ्न सकिरहेको अवस्था छैन। निजी शैक्षिक संस्थाहरू पनि भर्खरै पेन्डामिक पछाडि क्रमिक रूपमा यो खास गरेर अलिअलि अगाडि बढ्दै आएको अवस्था छ। यो खास गरेर हाम्रो विरोध चाहिँ किन थियो भन्दा हामी निजी शिक्षण संस्थाहरूले अहिले राज्यले 10% छात्रवृत्तिको व्यवस्था गरेको छ। खास गरेर 10% छात्रवृत्ति छ। 10% छात्रवृत्तिकै कुरा गर्दा पनि अहिले 30 लाखको पेरिफेरीमा विद्यार्थी भाइ बहिनीहरूले निजी शिक्षण संस्थामा अध्ययन गर्छन्। यसबाट पनि लगभग 3 लाख विद्यार्थीहरूलाई जो खास गरेर आर्थिक रूपले कमजोर विद्यार्थीहरू छन् तिनीहरूलाई पनि निजी शिक्षण संस्थाहरू पढाउन तयार रहेको अवस्था छ। अर्को गरेर हामीले चाहिँ मूल रूपमा यो शिक्षामा धेरै ठूलो लगानी गरेका छौँ। 400 अरब भन्दा बढीको ठूलो लगानी छ। 6 लाख भन्दा बढी हामीले रोजगार सृजना गरेका छौँ। हामी आयकरमा 25% आयकर तिरिरहेका छौँ। यो राज्यको दायित्वभित्र राज्यको हामी साझेदार भएको नाताले गर्दाखेरि खास गरेर निजी शिक्षण संस्था भनेका शिक्षा रोजगारी र अर्थतन्त्रका सरकारका महत्वपूर्ण साझेदार हुन्। यो करले चाहिँ के गर्थ्यो भन्दा खास गरेर यो कर चाहिँ यो शिक्षाको शुल्क बढाउँथ्यो। किन बढाउँथ्यो भन्दा यो खास गरेर यो अभिभावकहरूमाथि लगाइएको थियो। यसले गर्दाखेरि एउटा यो शिक्षा पनि निजी शिक्षा चाहिँ अझ महँगो हुँदै जाने, निजी शिक्षा महँगो हुँदै जाँदाखेरि यो निजी शिक्षाले जुन खालको गुणस्तरीय शिक्षा दिइरहेका छन् त्यो गुणस्तरीय शिक्षाबाट नेपालका बाल बालिकाहरू वञ्चित हुनुभएको कारणले गर्दा हामीले विरोध गर्नुको मूल कारण चाहिँ प्रकाश।
0: अब यदि यो शुल्क लागू भएको भए विद्यार्थी र अभिभावक माथि कति जति आर्थिक भार पर्थ्यो होला, या भनौ सामान्य 100 रुपियाँ तिरिरहेका अभिभावकहरूले कति तिर्नु पर्थ्यो होला?
1: मैले तपाईँलाई यो दुई तिनवटा कुरा तपाईँलाई जोड्न चाहे यसले गर्यो भए साँच्चै 3% यो समता शुल्क जोडिदिएको भए एउटा 100 रुपियाँ तिर्ने अभिभावकले 3 रुपियाँ एक्स्ट्रा तिर्नु पर्थ्यो। यसले आर्थिक भार बढ्थ्यो एउटा। अर्को कुरा चाहिँ यो तिर्दाखेरि जताबाट हेरे पनि इन्डाइरेक्टली चाहिँ शुल्क पनि वृद्धि भएको देखिन्थ्यो। यो करका कारणले गर्दा विद्यालयहरूलाई व्यवस्थापन गर्न पनि गाह्रो हुन्थ्यो। यसको अब सबभन्दा ठुलो घाटा चाहिँ के हुन्थ्यो भन्दा अभिभावकहरूलाई, अभिभावकले जुन अलिअलि निम्न शुल्कमा पनि गुणस्तरीय शिक्षा प्राप्त गरिराख्नु भएको छ, यो शुल्कका कारणले गर्दा खास गरेर गुणस्तरीय शिक्षाका लागि परेका अभिभावकहरूको पहुँच निजी विद्यालयबाट टारिन्थ्यो। र अझ त्योभन्दा ठुलो कुरा त के हुन्थ्यो भन्दा प्रकाशजी, खास गरेर यो लगानीको वातावरण, यो अहिले अहिले अहिलेको संसारको यो 21औं शताब्दी भनेको निजी क्षेत्र मैत्री सरकार राज्य व्यवस्था, निजी क्षेत्र मैत्री चाहिँ करका वातावरण सृजना भयो भने मात्र मान्छेले के गर्न सक्छन् भन्दा यो लगानीको वातावरण बनाउँछन्। त्यसो भएन भने के हुन्थ्यो, के हुन्छ भन्दा मूल रूपमा निजी क्षेत्रका मान्छेहरू, निजी क्षेत्रमा लगानी गर्न चाहेका मान्छेहरू हतोत्साहित हुन्छन्, जसले गर्दा चाहिँ यो गुणस्तरीय शिक्षाबाट हाम्रा बाल बालिकाहरू वञ्चित हुन्छन् भन्ने कुरा हो।
0: भनेपछि अब सरकारले हतारमा यो लतारपूर्ण निर्णय गर्यो भनेर भन्दा चाहिँ उपयुक्त हुन्छ के भन्नुहुन्छ? सरकारले सोच्दै नसोचे विचारै नगरी एकतर्फी रूपमा चाहिँ यो निर्णय लाग्यो भनेर भन्दा के हुन्छ, उपयुक्त हुन्छ?
1: त्यसरी पनि नभनौ प्रकाश, यो लोकतान्त्रिक व्यवस्थामा राज्यले विभिन्न खालका नीति नियमहरू पोलिसीहरू ल्याउने गर्छ र समयक्रमसँगै कुनै नीति नियमहरू पोलिसीहरू जनता मैत्री नहुन पनि सक्छन्। यो राज्यका लोकतान्त्रिक राज्यको एउटा सबभन्दा मूल विशेषता के हो भन्दा डेमोक्रेसीमा जनताले नरुचाएका कुराहरूलाई चाहिँ संशोधन गर्दै परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ। त्यस कारणले यो सरकारले चाहिँ एउटा ठिक छ उसले पनि एउटा विज्ञहरू राखेर पक्कै पनि एउटा यसबाट केही गर्न सकिन्छ भनेर ल्याएको होला, तर पछिल्लो चरणमा चाहिँ यो खास गरेर यो सरकारवालासँग खास छलफल चाहिँ भएको मलाई ज्ञान छैन। सरकारवालाहरूले यो खास गरेर शिक्षा र स्वास्थ्यका सरकारवालाहरूले यो विषयलाई गम्भीरतापूर्वक उठाइसकेपछि र राज्यलाई बुझाइसकेपछि राज्य चाहिँ राज्यले बुझेको छ, साँच्चै हामी निजी क्षेत्रका मान्छेहरू पनि हाम्रा खास गरेर निजी शैक्षिक संस्थाका मागहरू पनि सरकारले सुन्दो रहेछ, यो हाम्रो अभिभावक रहेछ, अझ हामी अब लगानी बढाएर जानुपर्छ, हामी गुणस्तरीय शिक्षालाई अझ टेवा दिएर अगाडि बढ्नुपर्छ। अहिले चाहिँ के छ भन्दा निजी शिक्षण संस्थामा नेपालमा 26-27 लाख बच्चाहरूले 38% जति बच्चाहरूले पढ्छन्, अझ राम्रो वातावरण भयो भने राज्यले जुन शिक्षा क्षेत्रमा अत्यन्तै ठूलो लगानी गरेको छ, निकै ठूलो भार छ, साँच्चै यता निजी क्षेत्रतिर राज्यले एउटा कर मैत्री वातावरण बनाउने, लगानी मैत्री वातावरण बनायो भने त यताबाट लगानीको वातावरण बन्दै गर्दा राज्यको भार पनि कम हुन्छ। त्यस कारणले गर्दा पनि म सरकारलाई धन्यवाद दिन चाहन्छु।
0: नेपाल सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनेको 3% समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। यो निर्णयलाई निजी विद्यालयका संचालकहरूले कसरी लिएका छन्, निजी विद्यालयहरूले अहिले के कस्ता समस्या भोगिरहेका छन्, गुणस्तरीय शिक्षा शुल्क, शिक्षक व्यवस्थापन, सरकारी नीति र आगामी अपेक्षाबारे अहिले हामीले विशेष छलफल गरिरहेका छौं। हामीसँग यो महत्वपूर्ण विषयमा कुराकानी गर्न यति बेला हाम्रो टेलिफोन सम्पर्कमा प्याप्सन रूपन्देहीका सदस्य तथा ब्रिटिश ग्रामर स्कूल रूपन्देहीका संस्थापक प्राचार्य र संचालक राजेन्द्र कुंवर हामीसँग हुनुहुन्छ। यहाँलाई फेरि स्वागत गर्न चाहे। अहिले वर्तमान परिप्रेक्ष्यमा यो निजी विद्यालयहरूले चाहिँ खास गरी भोगिरहेका मुख्य समस्याहरू के हुन्?
1: अहिले पछिल्लो चरणमा निजी विद्यालयहरू खास गरेर राज्य नेपाल जस्तो जो आर्थिक रूपले पनि त्यति सबल राज्य नभइरहेको सन्दर्भमा राज्यका जुन राज्यले जुन खालका पोलिसीहरू बनाइरहेको छ यी पोलिसीहरू निजी क्षेत्र मैत्री बन्न सकिरहेका छैनन्। सबभन्दा कुरा ठुलो कुरा चाहिँ राज्य हाम्रो संरक्षक हो भन्ने अनुभूति बढाउनु पर्छ राज्यले। हामी चाहिँ निजी क्षेत्रमा लगानी गर्ने मान्छेहरू केही न केही रिस्क लिएर आएका हुन्छन्, त्यस कारणले गर्दा यिनीहरूलाई राज्यले सबभन्दा पहिलो बनाउने भनेको एउटा इन्भाइरोमेन्ट हो, एउटा चाहिँ भरोसा हो, एउटा विश्वास हो। यो विश्वास बीचमा अलिकति टुट्दै गएको थियो, यो 3% समता शुल्कलाई पनि एउटा सरकारले यो वर्ष लागू नगर्ने निर्णय गरिसके,

0: फर्किरहेका छौँ। हामी अब ब्याङ्कको ब्याज पनि चर्को ब्याज छ। हामी खास गरेर आफ्नो घर जग्गा आफूसँग भएको सबै सम्पत्तिहरू हामी निजी शिक्षण संस्थामा लगानी गरेका छौँ। ब्याङ्कहरूले पनि अलिक त्यस्तो राम्रो वातावरण बनाउन सकिरहेको अवस्था छैन। तैपनि हामी चाहिँ के छौँ भन्दा एउटा हामी नेपाल हामी नेपाली हौ, नेपालको शिक्षा क्षेत्रमा हामीले केही गर्नुपर्छ, यो देश चाहिँ बन्नुपर्छ भन्ने उद्देश्यका साथ हामी एकदम निस्वार्थ भावले र अत्यन्तै उच्च मनोबलका साथ काम गरिरहेका छौँ।
1: अब यो विद्यालय सञ्चालनका लागि खर्च जुटाउने कुरा, अब जस्तो शिक्षक कर्मचारीको तलब समयमा दिने कुरा, बढ्दो महँगी बीच विद्यालय सञ्चालन गर्ने कुरा, यी कतिको चुनौतीपूर्ण छन्?
0: यी अत्यन्तै चुनौतीपूर्ण काम हुन्। खास गरेर हामीले राज्यले हामीसँग मात्र कर मात्र लिन्छ, राज्यले त्योभन्दा सेकेन्ड काम राज्यले गरिरहेको छैन। राज्यले हामीसँग दुईटा काम गरिदिइरहेको छ, एउटा काम कर लिने, अर्को काम भनेको हामीसँगै पैसा लिएर 10 कक्षा 12 कक्षा 8 कक्षाका परीक्षा वार्षिक परीक्षाहरू चलाइदिनु, त्योभन्दा अरू राज्यले गरिरहेको छैन। हामी टोटल्ली मूलत या त हामीले हाम्रा घर सम्पत्तिबाट लगानी गरेका छौँ, या त हामीले ब्याङ्कबाट ऋण लगाएका छौँ, र हाम्रा आएका स्रोतहरू भनेको हाम्रा विद्यार्थीहरू हुन्। हामी त्यो विद्यार्थीहरूबाट शुल्क लिएर हाम्रो विद्यालय चलाइरहेका छौँ। तर हामीले जुन विद्यार्थीहरूलाई जुन शुल्क लिइरहेका छौँ, ती शुल्कले मात्र हामी सबै कुरो सबै विद्यालयका केही विद्यालयहरू एउटा खालको आत्मनिर्भर भएर पनि अगाडि बढिरहेका छन्। तर नेपालका अधिकांश विद्यालयहरू अझै पनि यो शुल्कबाट आत्मनिर्भर बन्न सकिरहेको अवस्था छैन। तैपनि एउटा नेपाली एउटा राष्ट्रवादी केही देशभित्र केही गर्नुपर्छ भन्ने सोच भएका, खास गरी विदेशमा पहिला चाहिँ निजी शिक्षण संस्थामा पढ्नका लागि बोर्डिङ स्कुल पढ्नका लागि मान्छेहरू देशभन्दा बाहिर जाने गर्थे, त्यो कुरालाई रोक्नका लागि हामी लागिरहेको सन्दर्भमा चाहिँ यी पीड़ा व्यथा र वेदनालाई एकातिर राखेर हामी अत्यन्तै सकारात्मकका साथ अगाडि बढ़िरहेका छौँ। अहिले राज्यले 10% छात्रवृत्ति भनिरहेको छ, हामी आज लाखौं लाख विद्यार्थीहरूलाई छात्रवृत्ति दिइरहेका छौँ, हामी सरकारको आर्थिक भार कम गर्ने काम गरिरहेका छौँ, स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याइरहेका छौँ। अब रिजल्टको कुरा गर्नुहुन्छ भने तपाईँ अचम्म मान्नुहुन्छ होला, हाम्रा निजी शिक्षण संस्थाले दिएको रिजल्टको बारेमा तपाईँलाई पनि थाहा छ। आज अब अझ मूल रूपमा भन्नु भने हामी निजी शिक्षण संस्थाको कुरा गर्दा विदेशी शिक्षण संस्थाहरू पनि नेपालभित्र छन्, ती संस्थाहरूको कारणले गर्दा देशमा चाहिँ वैदेशिक मुद्राको बचत भएको छ, ठूलो रोजगारी सृजना 6 लाख भन्दा बढी हामीले मान्छेलाई रोजगारी सृजना गरेका छौँ। खास गरेर अब लगानीकै कुरा गर्नुहुन्छ भने हामीले धेरै ठूलो लगानी 400 अरब भन्दा बढी ठूलो लगानी गरेका छौँ। कर राजस्वमा पनि हाम्रो 160 अरब भन्दा ठूलो योगदान छ। यी सबै चाहिँ के का कारणले गरिरहेका छन्, यो देशप्रेमको भावना हो, यो राष्ट्रप्रेमको भावना हो, यो भावनाले हामी चाहिँ कतै पनि विचलित नभइकन हामी यही नेपालभित्र बस्ने, यो नेपालकै शिक्षालाई राम्रो गराउने र नेपाललाई संसारमा एउटा शैक्षिक हब बनाउने उद्देश्यका साथ लागिरहेको कारणले गर्दा ती सानातिना कठिनाइहरूलाई पनि हामी खाती राखेर प्रमुख रूपमा अगाडि बढ़िरहेको सन्दर्भ छ।
1: अब यो जस्तो विद्यार्थी संख्या घट्ने, विदेश पलायन हुने, बसाई सराई, यसको प्रभाव चाहिँ निजी विद्यालयमा कस्तो छ?
0: प्रकाशजी, अझ खास गरेर तपाईँ यो बसाई सराई विदेशतिर जाने भन्दा पनि अहिलेको सबभन्दा ठूलो समस्या भनेको निजी विद्यालयको यो जन्मदर हो। अहिले तपाईँले हेर्नुभयो भने अहिले पछिल्लो तथ्याङ्क अनुसार नेपालमा जन्मदरको अवस्था भनेको 0.92 हो। 0.92 भनेर चाहिँ के हो भन्दा दुईजना मिलेर पनि एउटा बच्चा जन्मिरहेको छैन, एउटा कुरा यहाँ त एउटा बच्चा जन्माउन पनि एउटा फेमिलीमा एउटा बच्चा पनि जन्मिरहेको छैन, यो असन्दर्भ देखिन्छ। अर्को चाहिँ यो विदेशतिर जाने मान्छेहरूको पनि के भइरहेको छ भने अहिले विदेशमै चाहिँ विदेशमा नेपालभन्दा आर्थिक रूपले अब अलिक सबल राज्यहरू वहाँ शिक्षा र स्वास्थ्यमा राज्यले गरेको लगानी आदि इत्यादि कारणले गर्दा पनि अहिले बालबच्चा नेपालमै चाहिँ बच्चाहरूलाई नजन्माएर गर्भधारण नेपालमा भए पनि विदेशमा लगेर बच्चा जन्माउने चलन पनि कर्मी रूपमा बढ्दै गएको छ। खास गरेर पहाड़ी क्षेत्रमा हिमाली क्षेत्रमा बसाई सरका कारणले गर्दा सरकारी विद्यालय पनि निजी विद्यालयहरू पनि कर्मका विद्यार्थी संख्या कर्मी रूपमा घट्दै गएको छ भने शहरी क्षेत्रमा पनि पहिला जस्तो विद्यार्थीको संख्या बढ्दो भन्दा केही न केही घट्दो कारण चाहिँ यहाँ बसाई सराई तिग्रो छ। म त्रितमा नगरपालिकाकै कुरा गरौँ, त्रितमा नगरपालिका नेपालकै सबैभन्दा बढी माइग्रेट पपुलेसन भएको छ, माइग्रेसन भएको नगरपालिका हो। तर यहाँ पनि के छ भने यहाँको पनि बर्थ रेट जन्मदर अत्यन्तै कम छ, जन्मदर कम भइसकेपछि तल विद्यार्थीको संख्या घट्छ। साँच्चै तपाईँलाई भन्ने हो भने त अब यो

0: विद्यालयहरू चल्नको लागि यो जन्म घरलाई राज्यले केही न केही पोलिसी बनाएर यो पहिला हाम्रो पालामा अलि बढी बच्चा जन्मेको कारणले गर्दा दुई सन्तान स्त्रीका वरदान दुईटा सन्तान जन्माउने मान्छेहरूलाई सरकारी विद्यालयहरूमा आदि इत्यादि विभिन्न छुटहरूको व्यवस्था गरे जस्तै अब चाहिँ एउटा भन्दा बढी बच्चा जन्माउने अभिभावकहरूलाई पनि केही न केही विद्यालयले राज्यले केही न केही सुविधा दिएर यो जनसङ्ख्या पनि थोरै थोरै बढाउन पर्छ लाग्न पर्छ भन्ने मलाई लाग्छ।
1: नेपाल सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने भनेको 3% समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको छ। यो निर्णयलाई निजी विद्यालयहरूले कसरी लिएका छन्? निजी विद्यालयहरूले अहिले के कस्ता समस्या भोग्नु परिरहेको छ? गुणस्तरीय शिक्षा शुल्क, शिक्षक व्यवस्थापन, सरकारी नीति र आगामी अपेक्षाबारे आज हामीले विशेष छलफल गरिरहेका छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ प्याप्सन रूपन्देहीका सदस्य तथा ब्रिटिश ग्रामर स्कूल रूपन्देहीका संस्थापक प्राचार्य तथा संचालक राजेन्द्र कुंवर। यहाँलाई फेरि कुराकानीमा जोड्न चाहे। जस्तो राजेन्द्र सर, पटक पटक एउटा विषय चाहिँ उठ्ने गरेको छ, राज्यले सामुदायिक विद्यालयहरूलाई हेर्ने दृष्टिकोण र निजी विद्यालयहरूलाई हेर्ने दृष्टिकोण समान भएन, एकनाश भएन, कोहीलाई काखा कोहीलाई पाखा गरिन्छ, भनाई एउटा हुन्छ गराई अर्को छ भनेर भनिँदै आएको छ। वास्तवमा यो साँचो हो? त्यस्तो विभेद यहाँ देख्नु भएको छ कि देख्नु भएको छैन? कि राज्यले चाहिँ दुवै संस्थाहरूलाई या विद्यालयहरूलाई हेर्ने दृष्टिकोण एउटै छ के छ?
0: अनि राज्यले वास्तवमै यी क्षेत्रलाई हेर्ने दृष्टिकोण समर्थनमूलक छैन। राज्यले हामीलाई के मात्र गरोस् भन्ने हाम्रो चाहना भन्दा हामी सरकारका एउटा अभिन्न अङ्ग हौ। जसरी एउटा एउटा एउटा तपाईँले हेरिराख्नु भयो भने सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटा सरकारले एउटा विद्यार्थीका लागि एक त सामुदायिक विद्यालयले शुल्क पनि उठाइरहेका छन्। मैले अगाडि पनि तपाईँलाई भने सामान्य निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको शुल्क चर्को छ। अर्को कुरा एउटा विद्यार्थीका लागि खास गरेर शिक्षक आदि इत्यादिको व्यवस्थापनमा गरेर एउटा विद्यार्थीमाथि राज्यको 50,000 भन्दा बढी खर्च आउँछ वर्षमा। यति ठुलो लगानी गरेको छ राज्यले, तर नतिजाको कुरा गर्नु हो भने तपाईँलाई म त्यो बारेमा म बहस गर्न चाहिन्न। कतिपय खास गरेर यी सरकारी विद्यालयहरूको नतिजा कतिपय ठाउँहरूमा तपाईँले सुनिराख्नु भएको सन्दर्भ पनि छ। र यस्तो अवस्था भइरहँदा हामी चाहिँ राज्यका साझेदार हौ, हामी शिक्षा रोजगारी र अर्थतन्त्रका महत्वपूर्ण साझेदार भइरहेको सन्दर्भमा राज्यले हामीलाई पटक पटक चाहिँ के गरिरहेको छ भन्दा यो कहिले करका माध्यमबाट, कहिले चाहिँ निजी कि सार्वजनिक गुठी भन्नेका माध्यमबाट, कहिले करका दर थप्नेका माध्यमबाट, कहिले भौतिक पूर्वाधारमा यो थप्न पर्छ भन्ने दृष्टिकोणबाट यो हामीमाथि पटक पटक चाहिँ यो विरोध चाहिँ गर्दै आएको सन्दर्भ छ। म राज्यलाई, नेपाल सरकारलाई, यो शिक्षासँग सरकारलाई सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई के भन्न चाहन्छु भन्दा हामीले निजी विद्यालयहरू सञ्चालन गर्दा गरिरहेका मान्छेहरूले पनि हामी यहीँका तपाईँहरूकै बालबच्चालाई हामीले पढाइरहेका छौँ, हामीले गुणस्तरीय शिक्षा दिइरहेका छौँ। तपाईँहरूले ठिक छ, तपाईँहरूले हामीलाई लगानी गरिदिनु पर्ने छैन, तपाईँहरूले हामीलाई पैसा दिनुहोस् हामीलाई भनिरहेका छैनौँ। हामीले के भनिरहेका छौँ भन्दा हामीले तपाईँले यस्ता पोलिसी बनाइदिनुहोस्, तपाईँले हामी एकदम 100% पारदर्शी हुन तयार छौँ, अहिले पनि पारदर्शी छौँ, अझ पारदर्शी हुन तयार छौँ। हामीलाई ब्याङ्कका ब्याजहरूमा अलिकति व्यवस्थापन गरिदिनुहोस्, हामीले यति धेरै हामीसँग यति धेरै ठुलो संख्यामा हाम्रा सवारी साधन छन्, यिनका करमा केही व्यवस्थापन गरिदिनुहोस्। शिक्षक कर्मचारीलाई तपाईँले यत्रो ठुलो लगानी गरेर तपाईँले राज्यले तालिमहरू चलाइरहेको छ, यी तालिममा पनि कतै न कतैबाट हाम्रा शिक्षकहरू पनि सहभागी गराइदिनुहोस्। तपाईँले हामीले यति ठुलो सम्पत्ति हामीसँग राज्यमा हामीले लगानी जोडिरहेका छौँ, यो सम्पत्तिका करहरूका विषयमा केही कुरा बोलिदिनुहोस्। तपाईँहरूले चाहिँ यो साँच्चै अहिले नेपालमा निजी शिक्षण संस्थाहरूले यस्ता 30 लाखका फेरि विद्यार्थी पढाएका छन्, 38% भन्दा बढी विद्यार्थीहरू निजी शिक्षण संस्थामा पढेका छन्। हिजोभन्दा अस्तिभन्दा क्रमिक रूपमा निजी शिक्षण संस्थामा विद्यार्थीको संख्या बढ्दो छ भन्ने यो कुरालाई खेलख्याल गरेर यो तपाईँले सरकारी र निजी भनेर दुईटा आँखाले संस्थागत र यो सार्वजनिक भनेर नहेर्नुहोस्। तपाईँले विद्यार्थी बालबालिकाहरू सबै नेपाली हुन्, सबै समान हुन्, तपाईँ हाम्रा हुन् भन्ने नजरले हेरिदिनुहोस् हो। मान्छेका आफ्ना आफ्ना चाहना र इच्छा र चाहना छन्, मान्छे आफ्ना आफ्ना आर्थिक अवस्था हुनसक्छ, मान्छेको सामाजिक अवस्था हुनसक्छ, मान्छेको रुचि हुनसक्छ, यी कारणले गर्दा मान्छेहरूले विद्यालयहरू रोज्ने गर्छन्। त्यस कारणले गर्दा एउटा विद्यालय रोजेर पढ्न पाउने अधिकार प्रत्येक अभिभावकको, प्रत्येक बालबालिकाको छ। त्यो कुरालाई सम्मान गर्दै हामीलाई एउटा निजी शिक्षण संस्थाका सञ्चालकहरू पनि निजी लगानीकर्ताहरू पनि साँच्चै यो राज्यका साझेदार हुन् भन्ने एउटा दिल खोल्ने वातावरण बनाइदिनुहोस्। अर्को कुरा केही पोलिसीहरू लगाउँदाखेरि यो समता शुल्क मात्र कुरा भएनन्, यो सार्वजनिक कि निजी भन्ने कुरा मात्र रहेनन्, जुनसुकै कुरा गर्दा पनि हामी यति ठुलो लगानीकर्ता भएको नाताले गर्दा तपाईँहरूको एउटा महत्वपूर्ण साझेदार भएको कुरा गर्दाखेरि जुनसुकै निर्णय गर्ने बेलामा पनि हामीलाई राख्नुहोस्, हाम्रा कुरा सुनिदिनुहोस्, हाम्रा कुरा सुन्नुहोस्, होइन हाम्रो कुरा सुनिसकेपछि बल्ल एउटा निष्कर्षमा पुग्नुहोस् भन्ने म नेपाल सरकारलाई पनि यो खास गरेर आह्वान गर्न चाहन्छु। पछिल्लो समयमा खास गरेर मैले देखिरहेको छु यस्ता यङ एन्ड इनर्जेटिक हाम्रो शिक्षा मन्त्री हाम्रो प्रधानमन्त्री यो भइरहेको सन्दर्भमा नेपालमा यो अहिले यो यस बेलामा यो एउटा अलि राज्य सरकार पनि अलिकति यत्रो दुई तिहाईको पेरिफेरी भएको नाताले गर्दाखेरि यो बेलामा पोलिसी बनाउँदाखेरि अलिकति विचार पुऱ्याएर ध्यान पुऱ्याएर यो नेपाललाई एउटा चाहिँ एउटा शैक्षिक हब बनाउन सक्ने विश्व स्तरको शिक्षा दिन सक्ने खालका पोलिसी बनाउनको लागि अगाडि बढ्नुपर्छ। त्यो चाहिँ निजी क्षेत्र मैत्री पोलिसीले मात्र सम्भव छ। यो संसारमा आज यो संसारका जतिसुकै ठूला विकसित देशहरूमा पनि कुनै पनि सरकारले मात्र शिक्षालाई अगाडि बढाउन सकिरहेको छैन, सरकारी शिक्षाले मात्र अगाडि बढिरहेको छैन। यो 21st century पुँजीवादी व्यवस्थाको युगमा निजी क्षेत्रलाई बाइकट गरेर कुनै पनि काम सफल हुन सकिन्न र शिक्षा मात्रै सम्भवै छैन भन्ने कुरा उहाँलाई सोचिदिन समेत आग्रह गर्न चाहन्छु।
1: अन्तमा छौ, जस्तो अब शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन निजी क्षेत्रलाई या निजी शैक्षिक संस्थाहरूलाई चाहिँ सँगसँगै लिएर जाने जस्तो कुरा यहाँले गर्नु भएको छ, जस्तो आगामी दिनमा शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन सरकारले चाहिँ यो निजी विद्यालयहरूसँग कसरी सहकार्य गर्न सक्छ, कसरी चाहिँ सुझावहरू संकलन गर्न सक्छ, कसरी चाहिँ वार्तालाप गर्न सक्छ कि कस्ता विषयमा चाहिँ गहन छलफल गर्न सक्छ के भन्नुहुन्छ?
0: खास गरेर यो अहिले पछिल्लो समयमा खास गरेर नेपालमा खास गरेर लगानीका कुरा, शुल्कका कुरा, यो ऋणका कुरा आदि इत्यादिमा मात्र अलिकति हामी चाहिँ अगाडि छलफल चासो र चिन्ता मात्र राखेको देखिन्छ। अब चाहिँ यो सरकारले चाहिँ के गर्नुपर्छ भन्दा यी कुरा भन्दा बाहेक पनि आएर अब हामी खास गरेर टिचिङ पेडागोजी यो हाम्रो अब यो विश्व स्तरको हामीले जुन शिक्षाको कुरा गरेर आएका छौँ, जुन गुणस्तरीय शिक्षाको कुरा गरेर आएका छौँ, अब राज्य हामीसँग एउटा पार्टनरसिप गर्न आवश्यक छ कि त्यो पार्टनरसिप भनेको हामीले दिने शिक्षा कस्तो हुन्छ, हामीलाई कक्षा कोठा कस्ता बनाउने, हामीले प्रविधिलाई शिक्षासँग कसरी जोड्ने, एआईलाई शिक्षासँग कसरी जोड्ने, हाम्रा शिक्षकहरूलाई कसरी चाहिँ एउटा प्रविधि मैत्री शिक्षक बनाउने, हाम्रा विद्यालयहरू संसारका सफल विद्यालयहरू जस्तै हाम्रा विद्यालयहरू कसरी बन्ने, संसारका विद्यार्थीहरू जुन खालको एजुकेसन पाइरहेछन् त्यो खालको एजुकेसन हाम्रा नेपाली विद्यार्थीले पाइरहेछन् कि छैनन् भन्ने कुरालाई समेत जोडेर अब राज्य चाहिँ एकदम ओपन भएर आउनुपर्छ। अब राज्यले मलाई त के लाग्छ भन्दा अब राज्यले यो लाखौं लाख रुपियाँ करोड़ रुपियाँ लगानी गरेर यो खास गरेर सार्वजनिक शिक्षामा लगानी गरेर यो बालुवामा पानी हाले जस्तो गर्नुको साटो अब अलिकति सार्वजनिक विद्यालयहरूलाई पनि अलिकति चुस्त अलिकति दुरुस्त बनाएर अगाडि बढ्ने र निजी क्षेत्रसँग पनि साझेदारी गर्दै जुन जुन ठाउँमा पनि पोलिसी मेकिङ गर्ने क्षेत्रमा होला अथवा लोनका क्षेत्रमा होला, यो छात्रवृत्तिको क्षेत्रमा होला, राज्य टोटल्ली पारदर्शी भएर जाने, हामी पनि टोटल्ली पारदर्शी भएर जाने र हामी सबैको केन्द्र चाहिँ अभिभावक, हामी सबैको केन्द्र चाहिँ बाल बालिका भएर बाल बालिकाले विश्व स्तरीय शिक्षा नेपालमै पाउन सक्ने इन्भाइरोमेन्ट बनाउनका लागि राज्य लाग्नुपर्छ। त्यसमा हामी जति बेला पनि राज्यसँग सहकार्य गर्न छलफल गर्न हामी चाहिँ हामीले जानेका ज्ञान सिप हरू चाहिँ राज्यसँग सेयर गर्न पनि हामी तयार छौँ। मैले यो सन्दर्भमा एउटा कुरा के जोड्न चाहे भन्दा हाम्रा नेपालमा केही निजी विद्यालयहरूले अत्यन्त नौला काम गरिरहेछन्, अत्यन्त नौला टिचिङ पेडागोजीमा, कक्षा कोठाको म्यानेजमेन्टमा, टिचरहरूको ट्रेनिङको क्षेत्रमा ती कुराहरू पनि हामी के गर्न तयार छौँ भन्दा राज्यसँग सहकार्य गरेर सार्वजनिक विद्यालयलाई पनि निजी विद्यालयको गुणस्तर एक्सचेन्ज गर्न पनि हामी तयार छौँ। यस विषयमा राज्य चाहिँ छलफल गर्न होइन हामीलाई हौसला दिन, हामीलाई प्रेरणा दिन, हामी पनि यो राज्यभित्र यो दुई खालको शिक्षा छैन, यो दुवै विद्यालयहरू एउटै हुन् भन्ने इन्भाइरोमेन्ट राज्यले बनाउनु पर्छ भन्ने म आग्रह गर्न र सल्लाह र सुझाव दिन चाहन्छु। प्रकाश
1: हुन्छ, यो महत्वपूर्ण समय साथ र संवाद अनि आफ्नो धारणा हामीलाई राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि यो शिक्षा क्षेत्र अझ गुणस्तरीय, सहज र सबैको पहुँचमा पुग्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौ। यो महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद छ।
0: धन्यवाद सर।
1: याउनुहुन्थ्यो निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन रूपन्देहीका सदस्य तथा ब्रिटिश ग्रामर स्कूल रूपन्देहीका संस्थापक प्राचार्य तथा संचालक राजेन्द्र कुमार हामीसँग आजको सन्दर्भ स्थलमा कुराकानी गर्नुहुँदै यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समयसीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।
2: उत्सवको पर्व
3: एसआर गिब्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
2: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
3: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
2: फोन नम्बर 071-542-6999।
4: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
5: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दै छौ क्या।
4: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
4: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त।
7: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
8: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
9: सबै मिलाइ खुवाऊ।
8: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
10: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
11: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
12: स्वास्थ्यमा बटुवल
13: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
12: असल अभ्यासदेखि मितिका कुरा
13: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
12: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
12: कार्यक्रम स्वास्थ्यमा बुटवल।
14: साउजी गुड्खा दिनु न।
15: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। तपाईँलाई थाहा छैन यो कुरा।
16: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
17: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
13: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
13: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
13: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
13: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
17: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
9: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
19: शुभ प्रभात गुरुआमा।
20: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
19: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
20: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
21: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
20: हो, अरू भन त।
22: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
23: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
20: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
24: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
25: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
23: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
20: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: खै, जन्म दर्ता दिनुहोस् त।
27: जन्म दर्ता गरेको छैन नि म्याडम।
20: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
27: हो र, मलाई त थाहा नै थिएन म्याडम।
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
27: ए, पहिला कसैले भनेन?
20: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
26: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
28: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
26: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: विश्व शान्तिको मूल

0: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: को बाहिर?
2: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
1: के भयो यति राति? किन रुदै आकि?
2: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
1: ल भन के भयो।
2: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
1: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
3: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन, बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन हुए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
6: अनुरोधक, लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
13: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98-570-21-757 र 98-472-98-228।

0: अब नशा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी मोबाइल 9806233111 र 9806221354।
1: साउजी क्यूआर भयो है
2: ए भगनुस् त मेसेज आएको छैन
3: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
13: फोन नम्बर 071-531-641 535-641
14: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
15: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
16: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
15: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
19: के सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शंकर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
20: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
13: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
21: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपन्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-542-1183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।

0: मोमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477003, 98476155 र 98470

0: भनिदिउँ त नानी।
1: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
2: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ।
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
5: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
6: स्वास्थ्यमा बटवल,
7: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
6: असल अभ्यासदेखि मितिका कुरा,
7: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
6: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
6: कार्यक्रम स्वास्थ्यमा बुटवल।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
7: ए,
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए,
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।
9: Thank you.

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाफ्रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
10: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

जोखिम टाड्ने भए वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
7: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
7: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
7: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
8: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
6: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन पुर्खे बा, किन के भयो र?
10: 12 चौरा घुमे गराउन।
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
11: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
9: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
10: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
11: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश आज पनि ऋषि दाईले रिता भाउजूलाई रोक्सी खाएर
5: पिटेछन्
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
7: होइन के खुसीको खबर हो दाजु
6: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
7: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
8: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट्स

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
1: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
1: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त के भनौँ नाइ? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
3: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
4: हजुर, नेपालमै उत्कृष्ट
3: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-542-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
6: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
5: बाल रोग,
6: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बात रोग,
6: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
6: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
5: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा।
10: चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्खा दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।

0: हेलो हजुर
1: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भन्ने रहेछ? के भयो
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 9.4 Radio Taha Sanchar Studio Time.
1: It's 9 a.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: रोल्पामा पहिरोले घर पुरिदा 2 जनाको मृत्यु, 2 जना घाइते, 10 जना बेपत्ता। सिन्धुपाल्चोकमा टिप्पर पल्टिँदा 1 जनाको ज्यान गयो।
0: एउटा मात्रै कार्यसूची सहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
1: कांग्रेसका पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै शक्ति प्रदर्शन सहित भव्य स्वागत गर्ने इतर पक्षको तयारी।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र यूईएफए सुपर कप फुटबलको उपाधि पीएसजीलाई एस्टन भिल्ला 2-1 गोलले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रोल्पामा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको छ, 2 जना घाइते र 10 जना बेपत्ता भएका छन्। थवाङ गाउँपालिका 5 कोटल 12मा अविरल वर्षासँगै राति 9:15 बजे आएको पहिरोले घर तथा गोठ पुरिएको हो। कमलबहादुर पुन मगर सहितका मानिस तथा चौपायामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। स्थानीय र प्रहरीले उद्धार तथा खोजी गर्ने क्रममा 60 वर्षीय कमलबहादुर पुन र 18 वर्षीय शान्तिपुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभयो।

0: यस्तै स्थानीय समेतको सहयोगमा 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा पुरिएका मानिसको संख्या 10 पुगेको छ। थप उद्धारका लागि आज बिहान 4 बजे जिल्ला प्रहरी कार्यालय रूपबाट प्रहरी नायब परीक्षक पञ्चकुमार बाख्रुको कमाण्डमा विपद उद्धार सामग्री सहित एसओसीओ समेतको 13 जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्री समेत घटनास्थल पुग्नु भएको छ। अहिले खोजी तथा उद्धार कार्य भइरहेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। छवटा घर गोठहरू पहिरोले पुरिएको स्थानीयले बताएका छन्।
1: सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 8 मानेश्वर स्थित भित्री सड़क खण्डमा ढुंगा बोकेको टिप्पर पल्टिँदा एकजनाको मृत्यु भएको छ। हिजो साँझ मानेश्वरबाट 12 विषयतर्फ जाँदै गरेको B5X41-10 नम्बरको ढुंगा लोड भएको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा 12 विषय नगरपालिका 8 का 29 वर्षीय राजु लामाको मृत्यु भएको हो। दुर्घटनामा संलग्न टिप्पर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच सल्यानको बनगाट कुपिण्डी नगरपालिका 1 अमरास्थित बंगीरह नजिकै भेरी नदीमा खसेको जीप र बेपत्ता भएका दुईजनाको खोजी आज बिहानदेखि पुनः शुरू गरिएको छ। हिजो दिउँसो सड़कबाट करिब 50 मिटर तल खसेको जीप भेरी नदीमा पुगेको थियो। जीपमा सवार 4 जना मध्ये 2 जना पौड़िएर ज्यान जोगाउन सफल भए पनि 2 जना बेपत्ता छन्। सशस्त्र प्रहरीको गोताखोर टोली सहितले हिजो खोजी गर्दा नभेटिएपछि आज पनि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
0: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बिजनेसको अभावका कारण एकमात्रै कार्यसूची छ। दिउँसो सभा 1 बजे सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश हुँदैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सो प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ। यस्तै आज 5 संसदीय समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। एमाले समर्थन फिर्ता लिएको ठिक 30 दिन शाहले विश्वासको मत लिन लाग्नु भएको हो। असार 31 गते एमाले समर्थन फिर्ता लिएसँगै शाह अल्पमतमा पर्नु भएको छ। सोही प्रयोजनका लागि आज साँझ 5 बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। त्यसअघि दिउँसो 3 बजे कंग्रेस संसदीय दलको बैठक पनि बस्दैछ। शाहले विश्वासको मत पाउने अवस्था सृजना नभए पनि प्रदेशसभालाई सम्बोधन गरेरै राजीनामा घोषणा गर्ने तयारी रहेको नेताहरूले बताएका छन्। 53 सदस्यीय प्रदेशसभामा शाहलाई सरकार जोगाउन 27 सांसदको समर्थन आवश्यक रहनेछ। तर कंग्रेससँग 18 सांसद मात्र छन्। प्रकाश देउबा अमेरिकामा रहेकाले 17 सांसद मात्र उपस्थित हुन सक्ने अवस्था छ। सरकार जोगाउन कंग्रेसको समर्थन बाहेक थप 10 सांसदको समर्थन आवश्यक पर्ने भएकाले आवश्यक संख्या सुनिश्चित नभएपछि शाह राजीनामा दिने निष्कर्षमा पुग्नु भएको हो। शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़नेछ। नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच भएको सहमति अनुसार सुदूरपश्चिममा नेकपा संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्नुहुनेछ।
0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ। जेएनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परि घाइते भएका देउवा परिवारसहित उपचारका लागि भन्दै सिंगापुर जानुभएको थियो। आज दिउँसो 12:20 बजे उहाँ काठमाडौँ आइपुग्ने बताइएको छ। नेपाली कंग्रेसी तर समूहले शक्ति प्रदर्शनसहित स्वागत गर्ने तयारी गरेको छ। देउवा 13 फागुन 2082 थप उपचारका लागि सिंगापुर जानुभएको थियो। त्यसपछि 7 चैतमा थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 24 भदौको जेएनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित निवासमै आन्दोलनकारीको कुटाईबाट देउबा र पत्नी आर्जु राणा घाइते भएका थिए। विदेशमा रहेका देउबा इतर समूहले भोलि आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई लक्षित गरेर नेपाल फर्किन लाग्नु भएको हो। इतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई स्वीकार गरेको छैन। अदालतको निर्णयपछि पनि नेतृत्वको वैधतामाथि प्रश्न उठाउँदै आएको समूह अहिले थापा विरूद्ध मोर्चाबन्दीमा छ। भोलिको राष्ट्रिय भेलाबाट नयाँ राजनैतिक कार्यदिशा तय गर्ने र अदालतले सकारात्मक फैसला नदिए नयाँ नेतृत्व चयन गर्दै पार्टी गठन गर्ने सम्मको तयारी इतर समूहको छ।
1: हरेक वर्ष दशैं लगायतका चाडपर्वमा मात्र सञ्चालन हुने सुपथ मूल्य पसल आजदेखि वर्षभर सञ्चालनमा आउँदैछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। आज दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले सिंहदरबार स्थित नयाँ बिक्री केन्द्रबाट शुभारम्भ गर्ने कार्यक्रम रहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। कम्पनीले ब्राउन चामल, अरूवा सोना, मनसुली चामल, जीरा स्टीम चामल, बासमती चामल, मास, रहरको दाल, हुम्लाको फापर, कर्णालीको सिमी लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। मिश्रका अनुसार सबै उत्पादनमा 5 रूपियाँ छूट पाउन सकिनेछ। कम्पनीले सुपथ मूल्यमा बिक्री गर्न 10,000 किलो चिनी र दशैं तिहारका लागि आजदेखि खसी बोकाको समेत व्यवस्थापनको प्रक्रिया शुरू गरेको जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएकोमा नेपाल पत्रकार महासंघ र अन्य पत्रकारका संगठनले विरोध जनाएका छन्। जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष समेत रहेका श्रेष्ठलाई हिजो साँझ ललितपुरको नक्कुस्थित आफ्नै निवासबाट पक्राउ गरेपछि महासंघ लगायतले विरोध जनाएका छन्। श्रेष्ठलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। राति नै महासंघको टोली प्रहरी परिसरमा गएर धरना समेत बसेको छ। समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेपछि विरोधमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायतका पत्रकार तथा संचारकर्मीहरू मध्यराति काठमाडौँ प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाईको माग गरेका छन्। नेपाल पत्रकार महासंघले अहिले बिहान 9 बजे श्रेष्ठको गिरफ्तारी, घर, कार्यालय, खानतलासी लगायतको विरोधमा परिसरमै धरना दिँदैछ। वैयक्तिक गोपनीयता सम्बन्धी कसूर गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ। यसैबीच प्रहरीले आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा पनि छापा मारेको छ। जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा प्रवेश गरी कम्प्युटर सहितको कागजात लिएर गएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस घेब्रेयेससले गणतन्त्र कंगोमा फैलिएको इबोला घातक महामारी बन्न सक्ने चेतावनी दिनुभएको छ। पत्रकार सम्मेलनमा उहाँले इबोला अहिलेकै अवस्थामा फैलिँदै गए विश्वका लागि व्यापक खतरा बन्न सक्ने चेतावनी दिनुभएको हो। उहाँले सन् 2026 यो प्रकोप यही गतिमा फैलिँदै गए सन् 2014-16 फैलिएको इबोला प्रकोपलाई समेत उछिन्न सक्ने बताउनुभयो। त्यसबेला कम्तीमा 11,000 मानिसको मृत्यु भएको थियो। यस वर्षको इबोला प्रकोपबारे आधिकारिक घोषणा मे 15 गरिएको थियो। अहिलेसम्म कम्तीमा 4,300 संक्रमित भेटिसकेका छन् भने 2,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले बुधबार आगामी 3 महिनामा भाइरसको फैलावट नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ। यद्यपि विश्व स्वास्थ्य संगठनले 3 महिनाभित्रै रोगलाई पूर्ण रूपमा निर्मूल पार्ने भन्ने यसको अर्थ नभएको स्पष्ट पारेको छ। अहिलेको लक्ष्य संक्रमण फैलिनबाट रोक्नु र यसको गति कम गर्नु हो। स्वास्थ्य अधिकारीहरूको अनुसार इबोलाको यो प्रकोप मे महिनामा आधिकारिक रूपमा घोषणा हुनुभन्दा कम्तीमा 3 महिना अघि नै शुरू भएको थियो।
1: अब खेल समाचार। पेरिस सेन्ट जर्मन पीएसजीले इंग्लिश क्लब एस्टन भिल्लालाई पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रेलियाको सल्जबर्गमा सम्पन्न फाइनल भिडन्तमा पेरिस 2-1 अन्तरले विजय भएको हो। यस जीतसँगै पीएसजी यूईएफए सुपर कपको इतिहासमा लगातार 2 सिजन उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि इटलीको एसी मिलानले 1989 र 1990 तथा स्पेनको रियल म्याड्रिडले 2016 र 2017 लगातार दोस्रो पटक उपाधि जितेका थिए। गैराती भएको खेलको 24 मिनटमा खुइचा क्वाबारात सेलियाले गोल गर्दै पीएससीलाई शुरूआती अग्रता दिलाएका थिए। तर एस्टन भिल्लाका 17 वर्षीय युवा खेलाड़ी ब्रायन मार्जोले गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। यो गोलसँगै माङजो सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाड़ी बनेका छन्। दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको पीएससीका लागि 60 मिनटपछिको समयमा डेजिरे दुएले उत्कृष्ट कर्लिङ प्रहार मार्फत निर्णायक गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए।
0: अब मौसम आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादलदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: रोल्पामा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु, दुईजना घाइते, 10 जना बेपत्ता। सिन्धुपाल्चोकमा टिप्पर पल्टिँदा एकजनाको ज्यान गयो।
0: एउटा मात्रै कार्यसूची सहित राष्ट्रिय सभा बैठक बस्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने।
1: कांग्रेसका पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै शक्ति प्रदर्शन सहित भव्य स्वागत गर्ने इतर पक्षको तयारी।
0: कंगोमा फैलिएको इबोला संक्रमण थप घातक बन्दै विश्वव्यापी महामारी बन्न सक्ने डब्ल्यूएचओको चेतावनी।
1: र यूईएफए सुपर कप फुटबलको उपाधि पीएसजीलाई एस्टोन भिल्ला 2-1 गोलले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
6: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो ला
8: ल ल ल, मरे के हो?
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिनीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
11: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु चाहिँ छुट्टी तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
11: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
11: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
11: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
12: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको।
7: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त
14: हुन्छ
13: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
14: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
15: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
14: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
13: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
14: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
15: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
14: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
13: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
16: नेपाल सरकार विज्ञापन फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं खाना पकाउने ग्यास सुरक्षित राखौं
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौं वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
16: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं
18: नेपाल सरकार विज्ञापन बोर्ड
16: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए खाना बनाए के बाद आग गैस चूल्हा स्टोव और हीटर अच्छा से बंद करा जाए सिलेंडर के रेगुलेटर पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है एक ठीक से चेक जांच करा जाए गैस के गंध आए पे ओका व्यवस्था ना करा जाए सलाई लाइटर लेके बच्चन के पहुंच से दूर रखा जाए लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए सिगरेट तंबाकू, चीलम बीड़ी ना पिया जाए अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए बिजली के तार प्लग स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है चेक जांच करा जाए घर बस्ती के नजीक के पोखरी टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए आग लागी और विपत से बचे के लिए चलाक बना जाए हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
19: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
20: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
19: पछिका लागि भनेर औषधि बचाएर नराखौं
20: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
19: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
20: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं
19: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
21: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
22: ओहो भाइ
1: कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
21: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
1: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
21: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
1: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
21: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
1: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
21: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
20: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
22: ओए बहिनीलाई के गरेको हँ त मान्छे नै रहेनछस्
23: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
25: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
25: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
26: तिलोत्तमा 5 मडगिराम रूपन्देही
20: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
27: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470242870
28: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98570185 98570207 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
29: उत्सवको पर्व
30: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
29: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
30: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
29: फोन नम्बर 071542669
31: साउजी क्युआर भए
32: ए भन्नुहोस् त मेसेज आएको छैन
33: घरी एसएमएस आएन

0: Big Business App。
1: 비소 산지 공무원 룸비니 산지코 아바스 레디오 룸비니

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तोमा छ, गोरकट्टा।
5: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
6: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026213।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सीट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शंकर नगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
19: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
20: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
19: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाई खुवाऊ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
6: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
7: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
8: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
9: हो र होइन होला त्यस्तो त
10: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
9: के भएन मिस
10: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
9: हुन्छ
11: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
0: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
8: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
0: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका

0: सामान्य कुरा होलान् भनेर
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
0: 3 दिन भयो।
5: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
0: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
0: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्यमा बुटवल,
8: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
7: असल अभ्यासदेखि मितिका कुरा,
8: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
7: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
8: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
7: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोध, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Pito sa hindi ko mga

0: भयो केको हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: किन झोक्राउनु भन्छ काका?
18: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
17: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
18: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: होइन पुर्खेबा, किन के भयो र?
2: बाह्र चौरास घुमे
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
1: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
3: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
9: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
5: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: साउजी क्यूआर भयो है?
12: ए बकुलस्ता, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
7: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
7: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
8: फोन नम्बर 560-205।
9: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
12: शान्तिको आवाज, रेडियो लुम्बिनी।

झुटो बोल्न जाने छैन बोल्दैछु म साँचो तिमीले थाप्या ढरियामा खुइया पर्ला माछो बाह्र कुने तालमा चाहिँ बाह्र कुने तालमा माछी पर्यो जालमा माछी पर्यो जालमा।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 071531641, 535641।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
11: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
11: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त
13: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निदान हस्पिटल आजै जाम।
14: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिश, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा चेपिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फुल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चुहार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
5: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
5: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
5: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: हेलो
22: हेलो बहिनी, सन्चै छौ?
21: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
22: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
21: आहा, अनि हुलाकमा पो जानु?
22: हो नि, हुलाकमा जाऊ न।
21: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
22: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
21: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
22: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
21: ए, सहरमा मात्र होला नि?
22: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
21: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: नमस्कार स्वयं सेविका दिदी।
25: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
25: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
25: हो त,
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
25: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: खै, जन्म दर्ता दिनुहोस् त।

0: जन्म र मृत्युदर्ता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: साउजी, गुड्का दिनु न।
5: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए, टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: Marga Kanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास, सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240.
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479. मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
2: ए बुढा, हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
6: होइन, के भयो बाबु? ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ. सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो. मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश.
8: सौजी क्युआर भयो है?
9: ए, बगुन्छ त, मेसेज आएको छैन. घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिपिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउनै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
3: मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: विश्व शान्तिको

0: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
6: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्खनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
5: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
6: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
7: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
8: हाम्रा सेवाहरू
7: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
8: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
7: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
8: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
7: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
9: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
10: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
11: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
12: हाम्रा सेवाहरू
11: जनरल फिजिसियन,
12: स्त्री तथा प्रसुति,
11: बाल रोग,
12: छाला तथा यौन रोग,
11: हार जोड्ने नसा तथा बाथ रोग,
12: टाउको तथा मनोरोग,
11: नाक कान घाँटी,
12: जनरल सर्जरी,
11: भिडियो एक्सरे,
12: डिजिटल एक्सरे,
11: ईसीजी,
12: डेन्टल तथा प्याथोलोजी,
11: फिजियोथेरापी
12: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
13: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
14: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
6: 98-570-21-835।
15: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्यौँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
1: सबै मिलाइ खुवाऊ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुप को साझेदारी में ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतना का लागि जारी संदेश।
20: हेलो
21: हेलो बहिनी सन्चै छौ?
20: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
21: एकदम ठीक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: अनि हुलाकमा पो जानु?
21: हो नि हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
21: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
21: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
21: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: नमस्कार स्वयंसेविका दिदी।
24: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
25: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
24: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
23: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
24: हो त,
25: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
24: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
26: खै जन्म दर्ता दिनुहोस् त।
27: जन्म दर्ता गरेको छैन नि म्याडम।
26: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
27: हो र, मलाई त थाहा नै थिएन म्याडम।
26: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
27: पहिला कसैले भनेनन्?
24: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
22: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
24: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
22: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
22: अब सुन्नुहोस् पूरा समाचार।
24: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
22: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
24: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
22: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
24: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
22: मद्यपान र धूम्रपान सेवन नगरौं।
24: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
22: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
22: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
22: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
22: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
24: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
22: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
24: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
22: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
24: सचेत बनाऊ।
22: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यासदेखि नीतिका कुरा
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल। तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई, लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, छिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भएन भएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
9: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
9: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनि परेर भाइ?
9: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
10: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै संगत गरौं।
11: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
12: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
11: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
16: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
17: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
18: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
17: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।

0: Where do we begin?
1: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
1: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: So, बेपत्ता आठजनाको खोजी चल्दै आज दश जिल्लामा बाढ़ी जोखिम साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै कांग्रेसका नेता कार्यकर्ता त्रिभुवन विमानस्थलमा ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर व्यक्तिगत तरिकाले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग र लिङ्क्स कपमा इन्टर मियामी 3-2 पराजित नेपाल खबरमा अब पूरा खबर रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गैरातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ पहिरोमा बेपत्ता भएका अन्य 8 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकाको माडी र लुङ्गरी खोला किनारमा आज बिहान 4 जनाको शव फेला परेको छ प्रहरीका अनुसार ती शवहरू पहिरोमै बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ तर यसको पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ पहिरोमा 2 जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ गैराती पाउने 9 बजे घरमाथिबाट अचानक पहिरो खसेको र 6 घर तथा गोठ पुरेको छ घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुनमगर 18 वर्षीय शान्ति पुनमगर र 71 वर्षीय मनरखी पुनमगर र अर्का 75 वर्षीय पुरूषको ज्यान गएको छ आज ताप्लेजुङ सोलुखुम्बु खोटाङ कास्की लमजुङ पर्वत पाल्पा तनहु स्याङ्जा जुम्ला दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 दिन पानीको बहाव बढ़ने पूर्वानुमान छ महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी नारायणी कर्णाली महाकाली राप्ती कन्काई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ नारायणी अन्तर्गत त्रिशुली बुढ़ी गण्डकी मर्स्याङ्गी सेती कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन पोखरा बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जाजरकोट दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा आज आउँदै हुनुहुन्छ देउबा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन् उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन् देउबा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ देउबालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेता डाक्टर शेखर कोरेला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन् देउबा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउबाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आकाश अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन् पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुर्दी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारे कार्यालयबाट कम्प्युटर लगायतका केही

0: जात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचादीको भाव सामान्य घटबढ लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति, युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यस सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लिग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेस्सी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमै उनी मैदान प्रवेश गरेका थिए। मेस्सी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा ड्यानियल पिन्टरले टोली लागर्ता दिलाएका थिए, तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै, कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आग लागे हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
10: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
11: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
12: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
13: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
14: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
15: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईं नबदलिने हो भने परिवारले झन् ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
12: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
16: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
17: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
18: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
19: आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
20: ए जान्त जान्त
15: होइन, के भयो बाबु?
21: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
15: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
18: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
22: होइन, के खुसीको खबर हो दाजु?
15: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
22: हो र?
23: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया मानिक प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-8823।
24: सौजी क्युआर भयो है?
25: ए बगनुस् त, मेसेज आएको छैन।
26: घरी एसएमएस

business at

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
20: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
21: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
20: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
21: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
20: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
22: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
7: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बच्चेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
9: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
10: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाइ खुवाऊ
11: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
15: स्वास्थ्यमा बटुवाल

0: खाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: Marga Kanti OBC Cement. Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228
4: ए बुढा हेर्नुस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अङ्कल अङ्कल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज

0: पार गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
2: होइन, के खुसीको खबर हो दाजु?
1: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
2: हो र?
3: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मृगी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9806121354।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316041, 535641।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 9570-24-344, 9570-35-227 र 9570-73-220।
14: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
15: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
14: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
16: हजुर, नेपालमै उत्कृष्ट
14: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयामिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068705 97676 091999। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
6: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तिर्सना म्युजिक प्रस्तुत गर्दछ।

0: सानु तिमीलाई तास खेल्नु जस्तो लाग्छ?
1: खुब खेल्नुहुन्न।
0: तिम्रो कसम अब कहिल्यै खेल्नु, अब तास खेल्ने डुल्ने केही पनि गर्दिन। बरु तिमीलाई घाँस काट्ने खन्ने सबै सहयोग गर्छ। दहेर जाम अब कहाँ।

0: अमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाइ खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा जन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
7: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
9: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
8: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
9: मेरो भन्दा पनि

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
4: किन झोक्राउनु भछ काका?
5: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
4: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
5: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
13: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
14: ए जान्त जान्त
15: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुशी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन हो।
17: पीको शान्तिको म

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
3: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999
7: सौजी क्युआर भयो
8: ए भन्नुहोस् त मेसेज आएको छैन
9: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

जुलुतमाको बडग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175625970। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुठु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
6: मोबाइल 98026331 र
4: 98026213354।
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
9: फोन नम्बर 0715316041, 535641।
10: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
15: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
16: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
14: ओहो भाई, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाई।
9: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल। और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
17: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
19: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
20: नमस्ते आए नमस्ते, होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तय
21: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु साल को मेसो खोज्दै छम क्या।
20: आहा, यो नि तरिका सासु ससुरा को हो त, पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
23: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
24: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
25: सबै मिलाइ खुवाऊ,
24: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
26: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
27: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि।
28: IGE नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
29: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
2: ए ल ल लिनुहोस् भाइ।
1: अनि दाई कति भयो पैसा?
2: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
3: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: पिसो सान्दिको मुख

0: यति बेला दिउँसोको 3 बज्यो।
1: स्वदेश फर्कनुभएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एल निनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट

विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजा गाजा सहित स्वागत गरेका हुन्। दिउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनुभएको हो। बुढानीलाई कण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। पाँच महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको सातौं वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष एक महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टरभन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसतभन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामा माथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
2: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-94-33-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू दुर्लभ अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पु वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ आरक्षीमा 42 प्रजातिका स्तनधारी 535 प्रजातिका पंक्षी 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन् 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 79 डल्फिन अभिलेख भएका थिए अब विदेशको खबर चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ 6 महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग लिफ्ट ट्रेनले 5.3 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो म्याग लिफ्ट अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पांग्रा र ट्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़छ परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ अहिले चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन् अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन् अब खेल खबर बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ बंगलादेश अब 102 रनले अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पाँच महिनापछि स्वदेश फर्काउनु भएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन 142 प्रकारका सामग्री उपलब्ध 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा धान रोपाई उत्साहजनक अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अलआउट
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: साली नदीको शिर
10: मणिचूडको काख
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
10: शान्ति र आनन्दको अनुभूति
9: भीडभाडबाट टाढा
10: शहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481 वेबसाइट झुले.com.np
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
12: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ फोन नम्बर 44-28-242
14: कम वन्स यु विल सर्टेनली बी बेनिफिटेड
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ ललितपुरका धेरै सबैजसो ठाउँमा भोलि बिहान 2 घण्टा विद्युत सेवा बन्द हुने भएको छ नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केभी बस बार मर्मत सम्भार गर्न भोलि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट विद्युत आपूर्ति बन्द गर्न लागेको हो मर्मत सम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति हुने र केही समय ढिला पनि हुन सक्ने प्राधिकरणले जनाएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँबाट चोरिएका 50 दुईपाङ्रे गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ प्रहरीले खोजतलाश गरेर बरामद गरेका 30 मोटरसाइकल र 20 स्कूटर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले खोजतलाशबाट फेला पारेको गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो प्रहरीले सवारी साधन चोरी हुन नदिन सुरक्षित ठाउँमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ काठमाडौँ महानगरपालिका वडा नम्बर 15 हलचोक सड़कमा हिजो बस र स्कूटर एक आपसमा ठोकिँदा एकजनाको ज्यान गएको छ दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 बलम्बु बस्ने 59 वर्षका पुरूषोत्तम महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार क्रममा ज्यान गएको हो प्रहरीले बस चालकलाई पक्राउ गरेको छ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 बस्ने 28 वर्षका मनिष सिंहवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षका किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ भक्तपुर नगरपालिका 4 मंगलाशयमा रहेको सृजन सेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले अस्ति मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो र नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिमा अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायत विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनहरूको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। यो पर्वको समयलाई साधना दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिका रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको रागको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन रहेको छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। भोलि बिहान ललितपुरका धेरैसो ठाउँमा विद्युत सेवा बन्द हुने। 5 देखि 7 बजेसम्मको समयमा वैकल्पिक व्यवस्था गर्न आग्रह। र काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट हराएका 50 वटा 2 पाङ्रे गाडी फेला पारेर धनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनुभयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-28।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन हो।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन?
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
12: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
13: नेपाल सरकार विज्ञापनको।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: उत्सवको पर्व
1: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसबीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999 549-699
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
3: साउजी क्युआर भयो है?
4: ए, भन्नुस् त, मेसेज आएको छैन।
5: घरी एसएमएस आएन।

0: ಸೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: कति धेरे भिडो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो. ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्.
2: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्.
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ. अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ.
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं. तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश.
5: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ.
6: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर.
7: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा. मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई.
5: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न. ल यो सुन्नुहोस्,
8: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो. वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ. हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा. ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ. थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्.
5: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि. हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्. प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914. ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा.
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध.
10: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौ. कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्. बिरुवामा फरक परेमा हामी जिम्मेवार छौ. साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ.
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला.
12: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही,
10: फोन नम्बर 071-560-205.
13: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने. एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था. दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था. होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाब परीक्षण अत्याधुनिक ढंगबाट गरिने. घरमै गई निशुल्क रगत संकलनको व्यवस्था. गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको. थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018.
14: Thank you.

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 0175136041 5356041।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
16: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
17: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
7: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
16: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही।
17: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
20: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
21: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
20: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
21: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।

0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
1: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाल न, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
4: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
3: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
5: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
3: फल फूल और साग पात बच्चा के खाना साथ साथ
4: सब मिल के खियावल जाए,
3: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
4: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
3: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
4: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
6: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
7: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
6: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लो, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
6: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
9: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
10: सबै मिलाइ खुवाऊ।
9: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
11: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
12: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
13: स्वास्थ्यमा बटवल,
14: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि नीतिका कुरा,
14: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
14: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: खैदाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
18: ए ल ल लिनुहोस् भाइ।
17: अनि भाइ कति भयो पैसा?
18: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
19: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
20: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
20: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
4: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
3: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
4: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
4: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
3: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
5: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kati OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरासी घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो. 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल. होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक. अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक.
5: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071562744 562745.
7: वडा अध्यक्षज्यू नमस्कार.
8: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
7: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो. प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ. तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त.
8: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गरनी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन. त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन. क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि.
7: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन.
8: अह, हुँदै हुँदैन. यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ. यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ. तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ. जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं. नेपाल सरकार विज्ञापन बोर्ड.
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए.
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
14: नेपाल सरकार विज्ञापन बोर्ड.
15: साउजी क्युआर भयो है?
16: ए, बगाउनुस् त, मेसेज आएको छैन.
17: घरी एसएमएस आएन.

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
15: 9857021835।
16: Peace, peace, peace.

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
9: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
8: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
10: यति बेला साँझको 5

महिना पछि पूर्व प्रधानमन्त्री देउबा स्वदेश फिर्ता विमानस्थलमा भव्य स्वागत नेता होइन नागरिक बनेर फर्किएको देउबाको भनाई रोल्पा पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो 5 जना अझै बेपत्ता खोजी कार्य जारी दुई दिने विधा परिवर्तनमा कुनै गृह कार्य नभएको सरकारको स्पष्टोक्ति आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको मन्त्री गौतमको दावी पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध एआई को दुरूपयोग गरी फेक फोटो र भिडियो बनाउनेलाई कारवाही हुने ज्येष्ठ नागरिकलाई गाड़ी भाड़ा 50% अनिवार्य छूट दिन मन्त्रालयको पत्राचार तिलोत्तमा नगरमा रगत सेवा शुल्क निशुल्क कार्यक्रमलाई निरन्तरता स्थानीय तहले पनि दिन थाले भूमि प्रशासन सम्बन्धी सेवा रूपन्देहीको सही महिनामा शुरू गैड हवामा तयारी र पाँचौं पटक टोकियो 10 राष्ट्रिय खेलकुदको मिति मंगसिर 16 देखि 29 गते सम्म हुने।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्किनु भएको छ। आज दिउँसो स्वदेश आइपुग्नु भएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सेटौला लगायतले स्वागत गर्नुभएको छ। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजागाजासहित देउवाले स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। बुढा नीलकण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएको थियो। यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताउनु भएको छ। स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको स्पष्ट पार्नु भएको छ। आफू 5 महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वाचनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। देउवाले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै उहाँले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनुभयो। अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुगेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 कोटलबारमा बुधबार राति खसेको पहिरोमा परि मृत्यु हुनेको संख्या हालसम्म 7 पुगेको छ भने अन्य 5 जना अझै विपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि मृत्यु हुनेमा स्थानीय 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमलबहादुर पुन मगर, 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगर हुनुहुन्छ। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनुभएको छ। उहाँहरू दुवैजनालाई स्वास्थ्य चौकी थवानबाट थप उपचारका लागि बुटवलतर्फ ल्याइएको प्रहरीले जनाएको छ। पहिरोमा परि मृत्यु भएका मध्ये 1 महिला र 2 पुरूषको शव प्युठानको स्वर्गधारी नगरपालिका र माण्डवी गाउँपालिका स्थित माडी खोलाको किनारमा फेला परेको हो। बेपत्ता हुनेमा सोही ठाउँका 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगर हुनुहुन्छ। बेपत्ता भएकाहरूको खोजीका

नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उहाँले बताउनुभयो। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यसबारे जानकारी गराउनु भएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको स्पष्ट पार्नुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। उक्त निर्णय खारेज गरी पुनः हप्ताको एक दिन मात्र बिदा दिने व्यवस्थामा फर्किनुपर्ने उहाँको माग थियो। जवाफमा मन्त्री गौतमले इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन यो व्यवस्था कार्यान्वयनमा ल्याइएको स्मरण गराउँदै आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको दावी गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा हिरासतमा राखिएको छ। प्रहरीका अनुसार जनअवस्था .com का प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था .com को ललितपुर झम्सिकेलमा रहेको कार्यालयमा छापामारी कार्यालयबाट कम्प्यूटर लगायत केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ पक्राउ परेको खबर पाए लगत्तै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पत्रकार तथा संचार कर्मीहरू काठमाडौँ प्रहरी परिसर पुग्नु भएको थियो। नेपाल पत्रकार महासंघले आज काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएको छ। महासंघले पक्राउको कारण सार्वजनिक गर्न, कानूनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहालले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकार पक्राउ गर्नु गैर कानूनले तथा प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रेसलाई निर्वाध काम गर्न दिन र श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सिर्जना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सिर्जना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकहरूले पाउने छूट र सुविधालाई कडाईका साथ कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। पत्रमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को व्यवस्था अनुसार सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छूट र प्राथमिकता दिन ताकेता गरिएको हो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सीट सुरक्षित राख्नुपर्ने र यात्रा भाड़ा दरमा कम्तीमा 50% छूट दिनुपर्ने स्पष्ट व्यवस्था
रहेको स्मरण गराइएको छ। मन्त्रालयका अनुसार पछिल्लो समयमा धेरै ज्येष्ठ नागरिकहरूले सार्वजनिक सवारी साधनमा कानूनी रूपमा तोकिएको भाडा छूट नपाएको र आरक्षण सीटको प्रयोग गर्न नपाएको भन्दै मन्त्रालयमा गुनासो गरेका थिए। तिलोत्तमा नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। यस कार्यका लागि आज तिलोत्तमा नगरपालिका र नेपाल रेड क्रस सोसाइटी रूपन्देही शाखा अन्तर्गतका रक्त संचार सेवा केन्द्रबीच सम्झौता भएको छ। गत आर्थिक वर्ष तिलोत्तमामा यो कार्यक्रम अन्तर्गत 1826 युनिट रगत खपत भएकोमा यस वर्ष नगरपालिकाले 20 लाख रकम विनियोजन गरेको छ। नगरपालिकाले प्रति व्यक्तिले बढ़ीमा 20 युनिटसम्म निशुल्क रगत पाउने गरी मापदण्ड बनाएको नगर प्रमुख रामकृष्ण खाँडले बताउनुभयो। आज नगर प्रमुख खाँड, स्वास्थ्य शाखाका प्रमुख ज्ञान प्रसाद पौडेल, स्वास्थ्य अधिकृतहरू रामप्रसाद ढकाल, लक्ष्मी आचार्य, नेपाल रेडक्रसका सभापति रामचन्द्र उपाध्याय, कोषाध्यक्ष अर्जुन राज उपाध्याय, तिलोत्तमा शाखा सभापति कुलप्रसाद लामिछाने लगायतको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान गरिएको हो। सम्झौताको अवधि 2084 असार मसान्तसम्म कायम रहने नगरपालिकाले जनाएको छ। तिलोत्तमाको बासिन्दा प्रमाणित हुने सरकारी प्रमाणपत्रको आधारमा नगरवासीले रक्त संचार सेवा केन्द्रबाट निशुल्क रगतको सुविधा लिन सक्ने जनाइएको छ। घर जग्गा सम्बन्धी कामका लागि मालपत्र नापी कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै लुम्बिनी प्रदेशका 3 स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा सम्बन्धित पालिकामै शुरू गरेका छन्। रूपन्देहीको सैनमैना नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकाले मालपोत तथा नापी सम्बन्धी सेवा दिन थालेका हुन्। स्थानीय तहबाट सेवा शुरू भएपछि जग्गा रजिस्ट्रेशन, किनबेच, नामसारी, दाखिल, खारेज लगत कट्टा रोक्का तथा रोक्का फुकुवा, घर कायम र जग्गाधनी प्रमाण पूर्जा परिमार्जन लगायतका कामका लागि सेवाग्राहीलाई मालपोत तथा नापी कार्यालय पुग्नुपर्ने बाध्यता कम भएको छ। राप्ती सोनारीले असार 16, मुसिकोटले साउन 1 र सैना महिनाले साउन 18 गतेदेखि पालिकाबाट भूसेवा सञ्चालन गरेका हुन्। बर्दियाको राजापुर नगरपालिका र रूपन्देहीको गैंडवा गाउँपालिकाले पनि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनको तयारी गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने नीति अघि बढ़ाएपछि पहिलो चरणमा देशभरका 35 स्थानीय तह छनौट गरेको थियो। सेवा सञ्चालनका लागि 207 स्थानीय तहले इच्छा देखाएका थिए। पहिलो चरणमा लुम्बिनी प्रदेशबाट 4 पालिका छनौट भएका थिए। सैनमैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले मालपोतका 4 र नापीका 2 कर्मचारीको प्राविधिक सहयोगमा पालिकाबाटै सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो। र 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16 देखि 29 गतेसम्मका लागि मिति तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिनुभयो। 10 खेलकुद कर्णाली प्रदेशमा हुने यस अघि नै तय भइसकेको छ। यस अघि पनि पटक पटक मिति तय भए पनि 10 खेलकुद हुन सकेको छैन। 2079 कार्तिक मंगसिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मंगसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन नसकेपछि 2081 चैत 23 देखि 30 सम्म हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3 देखि 10 हुँदै चौथो पटक आगामी फागुन 1 देखि 7 चैतका लागि सर्यो। आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन। फेरि जेठमा गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषदले त्यसमा पनि गर्न नसकेको हो। यही खेल खबरसँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। 5 महिनापछि पूर्व प्रधानमन्त्री देउबा स्वदेश फिर्ता, विमानस्थलमा बद्ध स्वागत, नेता होइन नागरिक बनेर फर्किएको देउबाको भनाई। रोल्पामा पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 5 जना अझै बेपत्ता, खोजी कार्य जारी। 2 दिने विधा परिवर्तनमा कुनै गृह कार्य नभएको सरकारको स्पष्टोक्ति, आर्थिक गतिविधि चलायमान बनाउन यो प्रणाली प्रभावकारी देखिएको मन्त्री गौतमको दावी। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको चौतर्फी विरोध, एआईको दुरूपयोग गरी फेक फोटो र भिडियो बनाउनेलाई कार्यवाही हुने। ज्येष्ठ नागरिकलाई गाड़ी भाड़ा 50% अनिवार्य छूट दिन मन्त्रालयको पत्राचार, तिलोत्तमा नगरमा रगत सेवा शुल्क निशुल्क कार्यक्रमलाई निरन्तरता। स्थानीय तहले पनि दिन थाले भूमि प्रशासन सम्बन्धी सेवा, रूपन्देहीको सैना महिनामा शुरू, गैंडवामा तयारी। र 5 पटक तोकियो 10 राष्ट्रिय खेलकुदको मिति, मंगसिर 16 गतेदेखि 29 गतेसम्म हुने।
अवस्था। अपराह्न 5 बजे को हाल खबर सकियो। शांति समृद्धि र रूपांतरण का लागि सुन्दै रहनु होला रेडियो लुम्बिनी। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो थडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
8: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चटाइन पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भयो
5: है? ए, भगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि।
2: मोबाइल 9806633111
0: र 9806621354।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
6: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
13: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
13: स्त्री तथा प्रसुति,
6: बाल रोग,
13: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बात रोग,
13: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
13: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
13: डिजिटल एक्सरे,
6: ईसीजी,
13: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
13: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
14: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
15: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
0: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
16: 9857021835।
17: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
3: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
16: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
22: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
22: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
23: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
24: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
26: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
26: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
24: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको दिले स्थानीय अर्थतन्त्र र टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्थताप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
4: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केही बेर अघि बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको, प्रदेशसभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको असार 31 गते नेकपा एमाले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ़ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेमप्लेट टोयलेट सहित आसन नेता नभई नागरिक बनेर फर्किएको भनाई हप्तामा दुई दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था तत्काल हेरफेर नहुने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष संचालनमा ल्याएको छ। कम्पनीको सातौं वार्षिक उत्सवको अवसरमा आजदेखि संचालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल संचालनमा ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल संचालन गर्ने कम्पनीले यस वर्ष एक महिना अघि नै संचालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
3: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै एक महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भौतारी रहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
11: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कानसहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 3:15 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
12: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भयो। ग्यास पाउँदा सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुला बडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुला बडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउन एकदम कठिन।
11: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। 4-4 डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
13: 15 भयो रुममा ग्यास दिएको, 2 दाएँ यता कतै छैन। नाम लेखाएँ 3-4 डिपोमा, केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ। सानो बच्चा 10 महिना हुन लाग्यो अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खान अफिस जान बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी पर्नै भन्नुपर्छ।
11: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
14: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ। कसैले केही भन यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्नेन। 2 लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
11: केही पहुँच भएका डिपोले 1-2 अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरूमा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पर्ने संखुवा सभाका राम राईले 1 अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
15: निरन्तर लगाउने अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुनसक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ त्यही ग्यासहरू, खै त्यो कहाँ गएको
16: ललितपुरको कुमारी पार्टीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 जना ग्राहक लाइन लाग्छन्। तर सिलिण्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिण्डर पूरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नुपर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो। यसको भरपर्दो जवाब न निगमसँग छ न मन्त्रालयसँग नै।
4: हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुलाक सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढ़ी राहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढ़ी सेवाग्राहीको घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
3: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्यूटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाइ छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बाढी र डुबानबाट बच्न के गर्ने,
18: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
17: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
18: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
17: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
18: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 अर्ब रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 शेयर 3,72 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मंजिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम ब्याज दर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाण्डको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुँला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा बिहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा, बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुँला पर्वको समयमा साधना, दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको जीव शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्द्वले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्द्वको कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024-25 को पूर्ववर्षीय वरीयतामा दोस्रो स्थानमा रहेको यूएई को दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इचोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। विमानस्थलको तथ्याङ्क अनुसार यूरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ।
5: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयू प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पाङ्रा खड्का र क्र्याकको बीच घर्षण नहुने भएकोले गाड़ी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़दछ। परिसीमा क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा संचालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लड़ाकू विमानको लन्च प्रणाली र भ्याकुम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 औं पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 औं राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 औं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 औं बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 औं बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अन्स ह्यापरले पद छाडे यता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
4: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सैदासन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
5: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षभरि छूट पाउने। ग्यासको अभावका कारण बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
4: मध्य पूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
5: र 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेतीयोग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेतीयोग्य जमिन बाँझो नछाडौं। पसिना बगाऊ, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
4: नमस्ते डाक्टर
5: साहब। नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
12: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
15: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
14: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
15: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
14: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
14: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
18: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
17: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
20: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
21: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
22: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
21: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
22: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
23: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
24: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
21: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
25: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
26: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
21: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
27: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470024870।
28: किन झोक्राउनु भयो काका?
29: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
28: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
29: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने
0: फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 र 98472 98228।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाई सीता भाउजूले रोक्सी खाएर पिकेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 0175465956।
9: सौजी क्युआर भयो है?
10: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
30: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560205।
9: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू?
15: दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
14: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
17: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा एक शङ्कनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
20: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
21: हाम्रा सेवाहरू
20: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
21: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
20: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
21: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
20: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
22: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
23: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।
24: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
25: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
24: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
26: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
27: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
28: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
27: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल टीवी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरमैट कार्पेट ड्रम बक्स प्लास्टिक का कुर्सी तथा होम डेकर का संपूर्ण सामान सुपथ मूल्य में ग्यारेन्टी का साथ पाइन नोया राज स्टोर तिलोतमा आठ करैया चार नंबर रूपंदेही प्रोप्राइटर राजेन्द्र था गोमा कुमारी पांडे था मोबाइल 9847077003 9847066155 र 9847016549 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
2: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
2: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाट लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल लिनुहोस् भाइ।
7: अनि दाई कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
27: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
29: नेपाल सरकार विज्ञापन बोर्ड।
30: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
31: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
30: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
31: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो। यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। 5 महिनापछि पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत, नेता होइन नागरिक बनेर फर्किएको देउवाको भनाई। रोल्पामा पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो, 5 जना अझै बेपत्ता, खोजी कार्य जारी। 2 दिने विधा परिवर्तनमा कुनै गृह कार्य नभएको सरकारको स्पष्टोक्ति, आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको मन्त्री गौतमको दावी। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध, एआई को दुरूपयोग गरी फेक फोटो र भिडियो बनाउनेलाई कारवाही हुने। ज्येष्ठ नागरिकलाई गाड़ी भाड़ा 50% अनिवार्य छूट दिन मन्त्रालयको पत्राचार, तिरुत्तमा नगरमा रगत सेवा शुल्क निशुल्क कार्यक्रमलाई निरन्तरता। स्थानीय तहले पनि दिन थाले भूमि प्रशासन सम्बन्धी सेवा, रूपन्देहीको सैन्य महिनामा शुरू, गैरावामा तयारी। र 5 पटक तोकियो 10 राष्ट्रीय खेलकुदको मिति, मंगसिर 16 देखि 29 सम्म हुने।

अब खबर विस्तारमा। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। आज दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण प्रसाद छिटौला लगायतले स्वागत गर्नुभएको छ। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजागाजासहित देउवालाई स्वागत गरेका थिए। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनुभएको हो। बुढा नीलकण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाडामा लिएर महाराजगंजमा बस्दै आएको थियो। यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताउनु भएको छ। स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको स्पष्ट पार्नुभयो। आफू 5 महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुशी भएको भन्दै देउवाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभयो। 2033 सालमा बीपी कोइराला भारत निर्वाचनबाट नेपाल फर्कँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनुभयो। देउवाले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै उहाँले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनुभयो। अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुगेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12मा बुधबार राति खसेको पहिरोमा परि मृत्यु हुनेको संख्या हालसम्म 7 पुगेको छ भने अन्य 5 जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि मृत्यु हुनेहरूमा स्थानीय 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमलबहादुर पुन मगर, 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगर हुनुहुन्छ। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर घाइते हुनुभएको छ। उहाँहरू दुवैजनालाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि बुटवलतर्फ ल्याइएको प्रहरीले जनाएको छ। पहिरोमा परि मृत्यु भएका मध्ये 1 महिला र 2 पुरूषको शव प्युठानको स्वर्गदारी नगरपालिका र माण्डवी गाउँपालिका स्थित माडी खोलाको किनारामा फेला परेको हो। बेपत्ता हुनेमा सोही ठाउँका 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगर हुनुहुन्छ। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उहाँले बताउनुभयो। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यसबारे जानकारी गराउनु भएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको स्पष्ट पार्नुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। उक्त निर्णय खारेज गरी पुनः हप्ताको 1 दिन मात्र बिदा दिने व्यवस्थामा फर्किनुपर्ने उहाँको माग थियो। जवाफमा मन्त्री गौतमले इन्धन खपत घटाउन र सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन यो व्यवस्था कार्यान्वयनमा ल्याइएको स्मरण गराउँदै आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको दावी गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा सर्वत्र विरोध भएको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार जनआस्था.com का प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेल

रहेको कार्यालयमा छापामारी, कार्यालयबाट कम्प्यूटर लगायत केही कागजात नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान खोज्नु पर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। श्रेष्ठ पक्राउ परेको खबर पाए लगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पत्रकार तथा संचार कर्मीहरू काठमाडौँ प्रहरी परिसर पुग्नु भएको थियो। नेपाल पत्रकार महासंघले आज काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएको छ। महासंघले पक्राउको कारण सार्वजनिक गर्न, कानूनी प्रक्रिया पारदर्शी बनाउन र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ। यसैबीच नेकपाका संयोजक पुष्पकमल दाहालले समाचार लेखेकै आधारमा पत्रकारलाई राज्य संयन्त्रबाट नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि समाचार लेखेकै वा प्रकाशित गरेका आधारमा पत्रकार पक्राउ गर्नु गैर कानूनी तथा प्रेस स्वतन्त्रता विरोधी कदम भएको बताउनु भएको छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रेसलाई निर्वाध काम गर्न दिन र श्रेष्ठलाई रिहा गर्न माग गरेको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सिर्जना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले श्रव्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सिर्जना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने, जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सिर्जना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकहरूले पाउने छूट र सुविधालाई कड़ाईका साथ कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ। पत्रमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 व्यवस्था अनुसार सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छूट र प्राथमिकता दिन ताकेता गरिएको हो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सीट सुरक्षित राख्नुपर्ने र यात्रा भाडा दरमा कम्तीमा 50% छूट दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराइएको छ। मन्त्रालयका अनुसार पछिल्लो समयमा धेरै ज्येष्ठ नागरिकहरूले सार्वजनिक सवारी साधनमा कानूनी रूपमा तोकिएको भाड़ा छूट नपाएको र आरक्षण सीटको प्रयोग गर्न नपाएको भन्दै मन्त्रालयमा गुनासो गरेका थिए। तिलोत्तमा नगरपालिकाले नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। यस कार्यका लागि आज तिलोत्तमा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रूपन्देही शाखा अन्तर्गतका रक्त संचार सेवा केन्द्रबीच सम्झौता गरेको हो। गत आर्थिक वर्ष तिलोत्तमामा यो कार्यक्रम अन्तर्गत 1826 युनिट रगत खपत भएकोमा यस वर्ष नगरपालिकाले 20 लाख रकम विनियोजन गरेको छ। नगरपालिकाले प्रति व्यक्तिले बढ़ीमा 20 युनिटसम्म निशुल्क रगत पाउने गरी मापदण्ड बनाएको नगर प्रमुख रामकृष्ण खाँडले बताउनुभयो। आज नगर प्रमुख खाँड, स्वास्थ्य शाखाका प्रमुख ज्ञान प्रसाद पौडेल, स्वास्थ्य अधिकृतहरू रामप्रसाद ढकाल, लक्ष्मी आचार्य, नेपाल रेडक्रसका सभापति रामचन्द्र उपाध्याय, कोषाध्यक्ष अर्जुन राज उपाध्याय, तिलोत्तमा शाखा सभापति कुलप्रसाद लामिछाने लगायतको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान गरिएको हो। सम्झौताको अवधि 2084 असार मसान्तसम्म कायम रहने नगरपालिकाले जनाएको छ। तिलोत्तमाको बासिन्दा प्रमाणित हुने सरकारी प्रमाणपत्रको आधारमा नगरवासीले रक्त संचार सेवा केन्द्रबाट निशुल्क रगतको सुविधा लिन सक्ने जनाइएको छ। घर जग्गा सम्बन्धी कामका लागि मालपोत्र नापी कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै लुम्बिनी प्रदेशका 3 स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा सम्बन्धित पालिकामै शुरू गरेका छन्। रूपन्देहीको सैनामैना नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकाले मालपोत तथा नापी सम्बन्धी सेवा दिन थालेका हुन्। स्थानीय तहबाट सेवा शुरू भएपछि जग्गा रजिस्ट्रेशन, किनबेच, नामसारी, दाखिल, खारेज लगत कट्टा
रोक्का तथा रोक्का फुका घर कायम र जग्गाधनी प्रमाण पूर्जा परिमार्जन लगायतका कामका लागि सेवाग्राहीलाई मालपोत तथा नापी कार्यालय पुग्नु पर्ने बाध्यता कम भएको छ। राप्ती सोनारीले असार 16, मुसिकोटले साउन 1 र सैना महिलाले साउन 18 देखि पालिकाबाट भू सेवा सञ्चालन गरेका हुन्। बर्दियाको राजापुर नगरपालिका र रूपन्देहीको गैरावा गाउँपालिकाले पनि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनको तयारी गरेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने नीति अघि बढाएपछि पहिलो चरणमा देशभरका 35 स्थानीय तह छनौट गरेको थियो। सेवा सञ्चालनका लागि 207 स्थानीय तहले इच्छा देखाएका थिए। पहिलो चरणमा लुम्बिनी प्रदेशबाट 4 पालिका छनौट भएका थिए। सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले मालपोतका 4 र नापीका 2 कर्मचारीको प्राविधिक सहयोगमा पालिकाबाटै सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो। र 10 राष्ट्रिय खेलकुदका लागि आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्मका लागि मिति तोकिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक सहभागीले जानकारी दिनुभयो। 10 खेलकुद कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको छ। यसअघि पनि पटक पटक मिति तय भए पनि 10 खेलकुद हुन सकेको छैन। 2079 कार्तिक मंगसिरमा भएको 9 राष्ट्रिय खेलकुदको समापनमा 10 राष्ट्रिय खेलकुद 2081 मंगसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो। पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन नसकेपछि 2081 चैत्र 23 30 हुने भनिएको थियो। तेस्रो पटक 2082 जेठ 3 10 हुँदै चौथो पटक आगामी फागुन 1-7 चैतका लागि सरेको थियो। आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि खेलकुद भएन। फेरि जेठमा गर्ने निर्णय गरेको राखेपले त्यसमा पनि गर्न सकेको छैन। यही खेल खबरसँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। 5 महिनापछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता। विमानस्थलमा भव्य स्वागत। नेता होइन नागरिक बनेर फर्किएको देउवाको भनाई। रोल्पा पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुग्यो। 5 अझै बेपत्ता। खोजी कार्य जारी। 2 विधा परिवर्तनमा कुनै गृह कार्य नभएको सरकारको स्पष्टोक्ति। आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको मन्त्री गौतमको दावी। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको चौतर्फी विरोध। एआईको दुरूपयोग गरी फेक फोटो र भिडियो बनाउनेलाई कार्यवाही हुने। ज्येष्ठ नागरिकलाई गाड़ी भाड़ा 50% अनिवार्य छूट दिन मन्त्रालयको पत्राचार। तिलोत्तमा नगरमा रगत सेवा शुल्क निशुल्क कार्यक्रमलाई निरन्तरता। स्थानीय तहले पनि दिन थाले भूमि प्रशासन सम्बन्धी सेवा। रूपन्देहीको सैना महिनामा शुरू। गैरहवामा तयारी। र 5 पटक तोकियो 10 राष्ट्रिय खेलकुदको मिति। मंगसिर 16 गतेदेखि 29 गतेसम्म हुने। साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
7: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
6: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
9: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र?
12: अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्, ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहिनछस्
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त
16: होइन के भन्छे हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
15: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश होइन हो श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
16: कहाँ हुनु नि वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी
15: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त हृष्टपुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
16: हो नि दिदी म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
15: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ
16: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
15: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
17: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी
2: सामुदायिक सूचना।
1: विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
3: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
6: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
3: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ।
4: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रोल्पाको कोटलबारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु, 2 जना अझै बेपत्ता। घाइते 2 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने।
1: एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ।
0: करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा सुदेश फ्रेता आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप। सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री शाहद्वारा राजीनामा, प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू।
2: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु।
0: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने। सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने।
3: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो।
0: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको दावी। 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा वर्खासँगै बाढ़ी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सड़कको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नुहुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका 2 जना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
6: हिजो थवाङ गाउँपालिका वार्ड नम्बर 5 क्षेत्रमा भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठुलो जनधनको क्षति गरेको छ। उहाँ गाउँपालिका वार्ड नम्बर 5 त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 जना घाइते हुनुभएको थियो, 2 जनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 जना सब सञ्चालन भएको छ, 3 जना अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तमा बुझाइएको थियो भने यो प्युठानको भिङरी र चकचकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण पश्चात आफन्तलाई जिम्मा लगाउने काम हुन्छ।
5: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनरखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता 2 जनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगरलाई थप उपचारको लागि बुटौल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: मा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ, त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
7: चाहिँ
1: पहिरोका सङ्केतहरू हुन्छन्, जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहे जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन सकिन्छ, जस्तै जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरले असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान बहाव बाढ़ी पहिरो तथा भूछिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
8: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्ने पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशको हिमालय पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमालय र पहाड़ी भूभाग, साथसाथै चाहिँ गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको चाहिँ पहाड़ी भूभागको पनि एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमालय र पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
5: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
9: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
5: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगाइए क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उप कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
10: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
5: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
11: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
5: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर हरिहर कृष्ण हरि बुढा थोकेले बताउनुभयो।
12: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरुस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
5: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
13: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यहाँले, यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ गर्ने हो। यसमा अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने, अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2-2 हजार पैसा उठायो भने सुरुको मेम्बरलाई 3 हजार दिन्छन्। भन्ने मतलब 8 हजार उठायो हुन्छ, 3 हजार दिन्छ, पुरै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
5: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
14: शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्न किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
16: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
15: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
16: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नो निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अकोराबका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बड़ी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बड़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगतै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पचास वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाईको मलंगवा र कौडे नाका दर्जनौ घर गोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। गत ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
18: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
19: भर छाती पानी चली सब डुबानेमा कोही सरकार नमेकी देखरेख गरेवाला है, बाँध के कारण हम के खेतो से उचल गए बांध में आम के कोई सुरक्षा न है बांध से।
18: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसर का जमशेद मियाले डुबान का कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
20: अब सब डुबान में अब घर उर सब गिर गए अब हम कोई उपाय न भेली रस्तो न आबे जाए के लिए उन्हें रस्तो न बनेले कि कोई नेता जितली तो रास्ता बना दू आबे जाए के लिए।
18: भाँडसर गांव का गुलाम मिकरानी भर्खरे रोपाई गरेको तीन बीघा खेत डुबान में परिरहेको छ। बस्ती र धानखेत पूरे डुबान में परिरहँदा क्षति को विवरण संकलन तथा राहत का लागि कोही सोध्न धरी न आएकोमा उहाँको चित्त दुखेको छ।
20: सब गल जाते जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है। अब कई दिन पानी रहती एको गोई में धान न होती फिर डुबाड़ा रोपे के पड़ बीज न है या बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो। ये समस्या तो बहुत दिन से हुई लगभग अंदाज से 15 वर्ष से हम देखते आ रहे हैं।
18: छुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखन्दै खोला में हरेक साल लाखौं रुपया खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
21: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
18: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
22: पानी आएर डुबान पारदियो त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ हुन्छ अब त्यो बिउ भेटाउँदैन त्यसको।
18: लखन्दैको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सक्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखन्दैमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
14: लखन्दैको लागि तपाईँको ठूलै बजेटको आवश्यकता पर्छ ठूलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ शिवनगरलाई बचाए छम्कैया जान्छ छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
18: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
23: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर कडेना गाउँपालिकाका मेयर लखन्दै नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहबदेखि कडेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्न सोध।
18: भाँडसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्जन खत्री सीआईएन रेडियो एकता सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव
24: क्राइसिसको समयमा आएका छौं जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ हामी त आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोडिने उपाय एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
25: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
26: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
25: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
26: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
25: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
26: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
25: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाउं शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
25: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
24: हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी त आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
25: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
24: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौ, केही यो देशमा परिवर्तन होला भनेका थियौं। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौ जस्तो लाग्छ।
25: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
24: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ, त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि।
25: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
24: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको, मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेला पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
25: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले तपाईँलाई
24: मलाई लागेको थियो।
25: अनि अहिले संसदमा पुगिसकेपछि अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
24: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ।
25: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
24: युवा सहभागितामा खुसी छु, युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ। मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ,
25: राम्रै
24: सोचिरहेको छु। अस्ति
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ। नागरिकका व्यावसायिक सवालमा गम्भीर गम्भीर हुन दुई संसदीय समितिको निर्देशन छ। हप्ताको दुई दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ। दशौं राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 29 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
3: सौजी क्युआर भए
4: ए बकुलस्ता मेसेज आएको छैन।
5: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570 72397 र 98

0: हरका कुरा माइतका कुरा चारै गाउँले सुनाइयो होइन आनन्द भावले नि आउँछ तर भैँसी भैँसी नि भोकै छ नि
1: मैले पढे आज यो महिना दिदी पनि भेट हुने आफ्नो शिव पो पनि बेदना तपाईँहरू पनि सक्ने भेट्दा मैले गरेको थिएँ गरे हुन्छ घर
0: तपाईँहरू घर बसेर घाँस काट्दै

0: हजुर तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
11: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
11: स्त्री तथा प्रसुति
8: बाल रोग
11: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बाथ रोग
11: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
11: जनरल सर्जरी
8: भिडियो एक्सरे
11: डिजिटल एक्सरे
8: ईसीजी
11: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
12: किशोर किशोरी युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिन र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
14: 98-570-21-835
15: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
15: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
17: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
15: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
18: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
19: अनि
14: फलफूल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाई खुवाऊ।
14: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: स्वास्थ्यमा बटवल।
23: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
22: असल अभ्यासदेखि निकेका कुरा,
23: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
22: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
23: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
22: कार्यक्रम स्वास्थ्यमा बुटवल।
23: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
24: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
23: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
24: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
23: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
24: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
23: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
24: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
23: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
25: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
26: आज एउटा केटीले भेट्न बोलाइछ, तँ पनि हिँड्ने यार, मलाई एकले डर लाग्छ क्या।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो त हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी के भन्ने रहेछ, के भयो
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे,
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौं। हुन त
3: हुन्छ
8: हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र,
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
10: ए हो र?
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
14: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
15: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
17: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
16: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
17: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
16: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
17: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: हेर त, रगत त्यही रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
11: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
11: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
11: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
11: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
11: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाउँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
13: देख्नु भएन, औषधि हालेको।
14: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै गोठ बिरुवामा बिसाल्ने?
13: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
13: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
13: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
13: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
13: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
15: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
16: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
14: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
16: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
14: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
16: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
14: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
17: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: डेंगू से बचे की खंती मच्छर के काटे से बचब भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
20: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
21: शांति को आवाज, रेडियो

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
8: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
7: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
9: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
8: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
10: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9874128 र 9874240870।
11: किन झुक्राउनु भो काका?
12: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
11: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
12: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
13: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857271757 र 9842968228।
14: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9875185188, 9875202752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
15: होइन पुर्खेबा, किन के भयो र?
16: बाह्र चौरासी घुमे, खै काम बिर्से गराउन। बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
15: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
17: ए किरिमझनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
16: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
18: साउथ क्यूआर भए
19: ए बकुन्स त मेसेज आएको छैन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुनो तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3711 र 98-026-21-354।
4: Pico Santico

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
9: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्खनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
8: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
9: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
8: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
13: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
14: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
15: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
14: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
16: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा,
14: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नया मिल रूपन्दे संपर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676 091-99 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली
3: ओमिन भाई कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
17: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
3: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
18: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
18: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
20: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
18: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाइ खुवाऊ
21: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
24: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
25: हाम्रो मम्मीले भन्नुभएको

0: ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
2: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्यमा बटुवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि मितिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: जीवन मा अध्यात्म र विज्ञान को सामंजस्यता के छ कृपया प्रश्न पारिदिनुस्। हाम्रो मनमा यस्तो प्रश्न उठ्छ किनभने हामीलाई एउटा गलत पाठ सिकाइएको छ। त्यो गलत पाठ के हो भने नि भौतिक विज्ञान मात्रै विज्ञान हो, अध्यात्म चाहिँ विश्वास हो। यस्तो गलत पाठ सिकाइएको छ। विज्ञान भनेको के हो? प्रगत ज्ञान, जुन ज्ञान तपाईँको अगाडि छ, जसका लागि कुनै विश्वासको आवश्यकता पर्दैन, जसले जतिखेर प्रयोग गरे पनि एउटै परिणाम आउँछ। जस्तो एउटा सुन्तला थियो कोठामा, अर्को कोठामा रहेको एउटा सुन्तला अल्बर्ट आइन्स्टिनले ल्याएर राखिदिए भने, महान वैज्ञानिक अल्बर्ट आइन्स्टिनले राखिदिए भने त्यहाँ दुइटै सुन्तला हुन्छन्। भगवान कृष्णले राखे पनि दुइटै सुन्तला हुन्छन्। मैले राखे पनि दुइटा हुन्छन्। महापापीले राखे पनि दुइटा हुन्छन्। महापुण्यात्माले राखे पनि दुइटा हुन्छन्। बाँदरले राखे पनि दुइटा हुन्छन्। मुसाले बोकेर ल्याएर राखे पनि दुइटै हुन्छन्। परिणाममा भिन्नता हुँदैन, त्यहाँ विश्वासको केही पनि आवश्यकता नै छैन। त्यसलाई विज्ञान भनिन्छ। र विज्ञानका मूलत दुईटा शाखा हुन्छन्। एउटा बाहिरका वस्तुहरूको विषयमा अध्ययन, अर्को म भित्र के छ त्यसैको अध्ययन। विज्ञान त दुवैतिर चाहिन्छ। वस्तुको अध्ययन चाहिँ भौतिक विज्ञान बन्न जान्छ, फिजिकल साइन्सेस। र म भित्र के छ त्यसको अध्ययन चाहिँ आध्यात्मिक विज्ञान बन्न जान्छ, स्पिरिचुअल साइन्सेस। त यो दुइटै विज्ञान हुन्। अधिकांश मान्छे के गर्छन्? आध्यात्मिक विज्ञानतिर उनको ध्यानै जाँदैन, आफ्नो अध्ययन त गर्दै गर्दैनन्। बाहिर मसँग कति धन छ, कति सम्पत्ति छ, छिमेकसँग कति छ, छिमेकी छ, छिमेकीको मोटरसाइकल तुलनामा मेरो मोटरसाइकल राम्रो छ कि छैन, बाहिरको लुगा कसरी राम्रो लगाउने, खाना कसरी राम्रो खाने, अरूको राम्रो कसरी देखिने, यतातिर मात्रै हाम्रो ध्यान छ। त्यो सामान्य व्यक्ति के छ भने बाहिर भौतिक जीवनमा मात्रै हराएको छ, वा भौतिक विज्ञानको खोजमा मात्रै हराएको छ। बाहिरको हरेक कुरा भौतिक विज्ञानले दिने हो, एक प्रकारको व्यक्ति यो छ। यी चाहिँ करिब करिब 99% व्यक्तिहरू आजको दिनमा यस्ता छन् जो संसारमा हराएका, भौतिक वस्तुमा मात्रै

तर आफूभित्र मात्रै खोज्ने व्यक्तिले त्यो खोज्नको लागि पनि शरीरमा भोजन त चाहियो नि, शरीर त चल्नु पर्यो, चिसो तातो अनुसारको लुगा चाहियो, ओछ्यान चाहियो, घाँस बाँस कपास सबै चाहियो। त्यो जम्मा गर्ने स्रोत त भौतिक विज्ञान नै हो। उसले भौतिक विज्ञान केही होइन भन्न थाल्छ। अब यो एकोरोपन जन्मिन्छ, जसरी सामान्य वैज्ञानिक बडो दुराग्रही हुन्छन्, यो भौतिक विज्ञान बाहेक केही पनि छैन भन्छन्, त्यो वैज्ञानिक अन्धविश्वास भनिन्छ त्यसलाई, साइन्टिफिक डोग्मा। त्यसै गरी अर्को व्यक्तिको आध्यात्मिक अन्धविश्वास छ, भित्र बाहेक केही पनि छैन भन्ने, यी दुइटै अन्धविश्वासी हुन्। बोथ आर सुपरस्टिसियस, बोथ हाव डोग्म्याटिक एटिच्युड। तर एकदमै विकसित व्यक्ति त्यो जसले के भन्छ भने म बाहिरको संसारमा पनि प्रगति गर्छु, भित्र पनि आफूलाई खोतलेको खोतलै गर्छु। भौतिक विज्ञान र अध्यात्म विज्ञान दुइटै जब जीवनमा आए त्यसैलाई जीवन विज्ञान भनिन्छ। त्यो जीवन विज्ञान हो किन जीवनमा दुइटै कुरा छन्, शरीर छ, शरीरका आवश्यकता छन्, घाँस बाँस कपास सहवास जेसुकै होला नि शरीरका आवश्यकता, र व्यक्तिभित्र चेतना छ, चेतनाको आवश्यकता खानाले पूरा गर्दैन। त्यही भएर बाइबलमा एउटा वचन आउँछ, मेन क्यान नॉट लिव ओन ब्रेड अलोन, रोटीमा मात्रै मनुष्य बाँच्न सक्दैन, भोजन मात्रै खाएर मानवीयता कहिले पनि जन्मिँदैन। भौतिक विज्ञानले मात्रै तपाईँलाई कहिले पनि गहिरो शान्त आनन्दित र खुशी बनाउन सक्दैन। भौतिक वस्तुले सुविधा मात्रै दिन्छन्, सुख दिन सक्दैनन्, सुख त भित्र हुन्छ। यी दुइटैको संयोजन, यी दुइटैलाई जसले बिल्कुल सन्तुलित तरिकाले लिएर हिँड्यो त्यो व्यक्ति जीवन विज्ञानमा छ। र जीवन विज्ञानको प्रारूप नै यही हो, जीवन समग्र छ। यो जीवनमा मलाई ईश्वर पनि चाहिएको छ, संसार पनि चाहिएको छ, र ईश्वर र संसार एकअर्काका विरोधी होइनन्। जस्तो शरीर छ त्यो संसार हो, आत्मा छ त्यो ईश्वर हो, अहिले पनि त सँगै बसिरहेछन्। कुन चाहिँ विरोध छ र ईश्वर र परमात्मामा? प्रकृति र पुरुषमा अहिले विरोध छैन भने मैले चाहिँ प्रकृति मात्रै छोडेर पुरुष किन खोजौं, पुरुष मात्रै छोडेर प्रकृति किन खोजौं? परमात्माले हामीलाई जस्तो बनाएको छ त्यस्तै बन्ने अभ्यास नै जीवन विज्ञान हो। यो अत्यन्तै प्राकृतिक बाटो हो, यहाँ केही कुरा छोड्ने आग्रह पनि छैन, केही कुरा जोडले धेरै बढी पकड्ने आग्रह पनि छैन। एउटा सन्तुलन खोज्नुहोस्, यी दुइटै अनिवार्य हुन्। त्यही भएर भगवान गणेशजी भन्दा सुन्दर बिम्ब अर्को देख्न पाइँदैन। भगवान गणेशजीका पत्नी, पत्नी भनेको श्रीमती होइन नि, फेरि पत्नी भनेको आफूसँग जे छ, के छ? रिद्धि र सिद्धि। रिद्धि भनेको बाहिरी जीवनको सफलता, सिद्धि भनेको भित्रको सफलता। रिद्धि र सिद्धि उनका दुईटी पत्नीले भनेको यी पूर्ण हुन् भनेको। जति पनि बिम्बहरू बनेका छन् धर्मशास्त्रमा, यी बिम्ब मध्ये सर्वाधिक सुन्दर बिम्ब भगवान गणेशकै हो। एकदमै विकसित मनुष्य कस्तो हुन्छ त्यही देखाउन खोजेको गणेशजीको माध्यमबाट। गणेश पुराण त्यसैको कथा हो, र संयोगले आज मंगलबार पनि हो। भगवान गणेशलाई याद गर्न कति राम्रो दिन हो, तर भगवान गणेशलाई याद गर्नको लागि तपाईँले लामो सुँड, एउटा दाँत, साना आँखा, भगारी भन्दा ठूलो पेट भनेर मात्रै भजन कहिलेसम्म गरेर बस्नुहुन्छ? आफूभित्रको त्यो पूर्णता ल्याउनु, म पनि त्यस्तै बन्नु मात्रै गणेशजीको पूजा हुन सक्छ। गणेशजीको बिम्ब के हो? तिमी त्यस्तै बन भनेको न हो। त्यही भएर गणेशजीलाई जुन लड्डु चढाउँछौ हामी, त्यो लड्डु के हो? सबै कुरा मिलाएर गोलो बनाएको छ, सबै कुरालाई व्यवस्थित गर्न जान, अनि बल्ल तिम्रो जीवन चाहिँ भगवानका चरणमा चढ्छ। लड्डु त संसारभरिका सबै लड्डु एकैचोटि चढाए पनि केही पुण्य हुँदैन, त्यो लड्डु त प्रतीक हो नि।

आफ्नो मनलाई लड्डु जस्तो बनाउनुहोस्। लड्डुमा केही पनि कुरो छरिएको हुँदैन, हेर्नु त एकाग्र हुन्छ, पुरै एक डल्लो भएको हुन्छ। त्यो एक डल्लो बन्नु गणेशजीका लागि चढ्नु हो। ठिक त्यसै गरी भित्र र बाहिर दुईटालाई समातेर डल्लो बान्नु पार्नु यो जीवन विज्ञानको बाटो हो।

0: झापामा पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोल फोन नम्बर 542205
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
4: लो दिन त हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भनेर छ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: मन्जु तिमी त विदेश जान लाग्यौ रे
9: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
9: खै के गर्ने गर्ने दिदी
10: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
13: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
14: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
13: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
15: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
16: किन झोक्राउनु भन्छ काका
17: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
16: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
17: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
13: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857271757 र 9842976228
18: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
19: विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
20: होइन पुर्खे बा, किन के भयो र?
21: बाह्र चौर घुमे
20: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
21: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
20: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562744 562745।
22: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
23: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
24: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
22: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
23: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
25: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
26: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
27: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
28: ए झन्त झन्त
24: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
26: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
29: उत्सवको पर्व
30: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
29: केसीएसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
30: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
29: फोन नम्बर 071-542-6999 549-6999।
31: खुसीको खबर खुसीको खबर खुसीको खबर
32: होइन, के खुसीको खबर हो दाजु?
31: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
32: हो र?
31: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
33: सचेत बन्दै ग्यासको प्रयोग गरौं।
0: दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। रूपन्देहीमा वर्षापछि गर्मीबाट राहत, दफ वर्षाको सम्भावना। रोल्पाको पहिरो अपडेट, 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। पाँच महिनापछि पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता। विमानस्थलमा भव्य स्वागत, नेता होइन नागरिक बनेर फर्किएको देउवाको भनाई। 2 दिने विदा परिवर्तनमा कुनै गृह कार्य नभएको सरकारको स्पष्टोक्ति। आर्थिक गतिविधि चलायमान बनाउन यो व्यवस्था प्रभावकारी देखिएको मन्त्री गौतमको दावी। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेकोमा चौतर्फी विरोध। एआईको दुरूपयोग गरी फेक फोटो र भिडियो बनाउनेलाई कार्यवाही हुने। ज्येष्ठ नागरिकलाई गाड़ी भाड़ामा 50% अनिवार्य छूट दिन मन्त्रालयको पत्राचार। तिलोत्तमा नगरमा रगत सेवा शुल्क निशुल्क कार्यक्रमलाई निरन्तरता। स्थानीय तहले पास पनि दिन थाले, भूमि प्रशासन सम्बन्धी सेवा। रूपन्देहीको चैना महिनाबाट शुरू गौडा हवामा तयारी। र 5 पटक टोकियो 10 राष्ट्रिय खेलकुदको मिति, मक्सिर 16 देखि 19 गतेसम्म सञ्चालन हुने।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हालखबर विस्तारमा केही दिनदेखि अत्याधिक गर्मी र चर्को घामका कारण जनजीवन प्रभावित बनेको रूपन्देहीमा हिजोदेखि भएको वर्षाले सर्वसाधारणलाई राहत दिएको छ। लगातारको गर्मीका कारण दिउँसोको समयमा घर बाहिर निस्कन समेत कठिन भइरहेको अवस्थामा वर्षा भएपछि तापक्रम घट्नुका साथै वातावरण केही शीतल बनेको छ। वर्षाले किसान तथा पशुपालकलाई समेत राहत पुर्याएको छ। रूपन्देही सहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा अत्याधिक गर्मी बढ़ेको थियो। गर्मीका कारण बजार तथा सड़कमा मानिसको चहल पहल समेत कम हुँदै आएको थियो। वर्षापछि मौसम केही सहज बने पनि आगामी दिनमा पुनः गर्मी बढ़न सक्ने भएकाले मौसममा हुने परिवर्तनप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे वर्षा भएको छ। गएको 12 घण्टामा स्याङ्जा लमजुङ यस्तै गरी कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।